र त्यहाँ तोकिएका प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले यो झन्झटिलो प्रक्रियालाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयबाटै स्थालेखा नम्बर दिन शुरू शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

बनाओ घर अचक्का। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा शुल्कमा पुनः हेरफेर हुने बताएको छ। जेठदेखि असारसम्म एक महिना नबित्दै पुनः हेरफेर हुन लागेको हो। बोर्डले पुरानो सेवा शुल्कमा गत जेठको दोस्रो साता नै हेरफेर गरेको थियो।
2: भारत आयात हुने चियामा भारतको टी बोर्डले नयाँ निर्णय गरे। उक्त बोर्डले जुन 29 एक सूचना जारी गर्दै पहिला रोकिएको चियाको परीक्षण प्रणाली पुनः सुचारू गरेको जनाएको छ। सूचनामा 2026 मेदेखि भारत आयात हुने सबै चियाको 100% परीक्षण गर्ने निर्णय भएको उल्लेख छ।
1: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केभी मार्की श्रोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ, जसबाट निजी क्षेत्रले अब जलविद्युत उत्पादन मात्र नभई सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने स्पष्ट सन्देश दिएको छ।
2: निर्माण थालेको 79 महिनामा नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एण्डो कर्पोरेशनले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी छ।
1: नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र उक्त बैंकमा कार्यरत कर्मचारीलाई काठमाडौँको चाबाहिल नैका वनस्थली सादो बाटो र महोत्तरीको बर्दीवासमा रहेको ओम समाज डेन्टल हस्पिटल प्रालीमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छूट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सो सम्झौता बमोजिम ती अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले बिरामी दर्ता र चेक अफमा 100% र अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा 15-25% छूट हुने भएको छ।
2: नबिल बैंकलाई बैंकिङ क्षेत्रका 3 प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ। नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्था आइकानद्वारा वार्षिक रूपमा प्रदान गरिने नेशनल बेस्ट प्रेजेन्टेड अनुअल रिपोर्ट अवार्ड बीपीए 2025 अन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फ लगातार 3 पटक गोल्ड अवार्ड प्राप्त गरेको हो।
1: अब शेयर बजार लगातारको गिरावटपछि शेयर बजारमा पक्नेप्से परिसूचक 2600 बिन्दु नजिक पुगेको छ। पछिल्ला 7 कारोबार दिन यता निरन्तर घटेको नेप्से परिसूचक मंगलबार 24.63 अंक ले घटेर 2608.33 अंकमा बन्द भएको छ। यस दिन नेप्से परिसूचक 2603 अंकसम्म झरेको थियो।

0: check bonus pal.
1: Vista Cup and the Beast Home. Kelso Mata Pizza play home.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 बीस्ट होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा बीस्ट होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब विदेशका खबर. झण्डै दुई सातादेखि अत्याधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जन सहित वर्षा भएपछि केही राहत पाएको छ. फ्रान्स जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्याधिक गर्मी छ. स्थानीय अधिकारीहरूले क्रोएसियामा खराब अवस्था आउन सक्ने चेतावनी दिएका छन्. बोस्निया एण्ड हर्जगोविना र अल्बानियामा पनि तापक्रम 40 डिग्रीसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ.
4: अब खेल खबर. विश्वकप फुटबल अन्तर्गत गई राति र आज बिहान भएको खेलमा फ्रान्स र नर्वे विजयी भएका छन्. फ्रान्सले स्वीडेनलाई 3-0 र नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गरेका हुन्, जससँगै फ्रान्स र नर्वे अन्तिम स्वरमा पुगेका छन् भने स्वीडेन र आइभरी कोस्ट नकआउट चरणबाट घर फिर्ता भएका छन्.
3: अब विचार विश्लेषणको पालो. सबैभन्दा पहिले कठोर जरिवाना होइन जनचेतना विस्तारलाई प्राथमिकता शीर्षकमा कान्तिपुर दैनिकको सम्पादकीय माफ गर्नुहोला. सबैभन्दा पहिले युवाले बुझेको संघीयता शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकबाट लिएका छौं. करिब दुई तिहाई युवाले प्रदेश संरचना महँगो भने पश्चात मैले संघीयताको वित्तीय पाटोमाथि संवाद गरे. नेपाल सरकार लगायतका तथ्याङ्क र प्रदेश संरचना पछाडिका राजनीतिक आर्थिक प्रशासनिक लगायतका विषयमा जानकारी गराए. जब तीनै तहका सरकारको कुल खर्च पदाधिकारीहरू लगायतको कुल खर्चमा प्रदेशको हिस्सा 5% भन्दा पनि कमको विवरण उनीहरूले हेरे विश्वस्त पनि भए. हल्ला गरिए जस्तो प्रदेश संरचना महँगो होइन रहेछ भन्ने बुझाई बन्यो. यति हुँदाहुँदै पनि प्रदेश संरचनामा सुधार गर्न आवश्यक नै छैन. जे छ ठिक छ भन्ने मेरो आशय होइन. प्रशासनिक खर्चमा अझै व्यापक कटौती जरूरी छ. राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रीको संख्या प्रदेश सभाको 20% घटाएर 5 जनामा नघट्ने गरी 10% सीमित गर्नुपर्दछ भनेर सिफारिस गरेको थियो. प्रदेशमा अहिले अनावश्यक रूपमा धेरै संरचना बनाइएका छन् थपिएका छन्. ती सबै संरचनालाई चुस्त बनाउनु पर्दछ.
4: आफ्नै विशेषताको विकास शीर्षकको विचार डाक्टर ठाकुर प्रसाद भट्टले लेख्नु भएको गोर्खापत्रले छापेको छ. हाम्रो अर्थतन्त्रको मूल समस्या उत्पादनमुखी उद्योगको पर्याप्त विकास हुन नसक्नु र कृषि क्षेत्र अझै पनि अपेक्षित रूपमा व्यावसायिक बन्न नसक्नु हो. यी दुवै क्षेत्र कमजोर रहँदा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन. परम्परागत निजी क्षेत्र तत्कालका लागि उत्पादनमुखी उद्योगमा पर्याप्त लगानी गर्न इच्छुक वा सक्षम छैन भन्ने भने राज्यले आफ्नो संस्थागत तथा लगानी क्षमता विस्तार गरी यस्ता उद्योगमा प्रत्यक्ष सहभागिता जनाउने वा नयाँ उद्यमीको विकास र प्रवर्धन मार्फत उनीहरूको सहभागिता सुनिश्चित गर्ने आर्थिक नीति अवलम्बन गर्न आवश्यक रहेको छ.
3: नेपाल वायुसेवा निगम पर्यटन प्रवर्धन शीर्षकमा हरिगोपाल प्रधानको विचार हिमालय टाइम्समा छापिएको छ. निगम आर्थिक रूपमा धेरै घाटा खिपेर समेत हालसम्म सञ्चालन भइरहेको छ. यसबाट यात्रुहरूप्रति निगम पूर्ण रूपमा सचेत रहेको प्रष्ट भएको छ. निगमले स्थापनाकालदेखि हालसम्म जहाज भाडा लीजमा लिएर पनि सेवा सञ्चालन गर्दै आइरहेको थियो. नेपाल वायुसेवा निगमले सड़क यातायात पुर्याउन नसकिएका कतिपय ठाउँहरूमा पनि हवाई सेवा पुर्याइरहेको छ. त्यस्तै यसले हिमाली श्रृंखलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पुर्याई सेवा गरिरहेको प्रष्टै छ. कतिपय ठाउँका मानिसले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा निगममै भर

0: सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: रेडियो
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा
11: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइनबाटै प्रक्रिया अगाडि बढाइने। वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत। तीन महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य।
2: दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया। 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम। एक वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक।
1: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी। गर्मीका कारण देशभर बढ़्यो महीको माग। कारागारका कैदी बन्दीलाई श्रममा लगाउन प्रस्ताव।
2: अत्यधिक गर्मीका कारण युरोपमा जनजीवन प्रभावित। झण्डै 10 करोड़ मानिस समस्यामा। भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी। सयौं बेपत्ता।
1: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16 प्रवेश। स्वीडेनलाई 3-0 पराजित। भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका हर्ज गोविना पनि भेट्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा ठूलो अंकमा इन्धनको भाव घटेको प्रसंग।
2: नेपाल आयल निगम लिमिटेडले हिजो रातीबाट लागू हुने गरी पेट्रोल 20, डिजेल तथा मट्टीतेल 30 र हवाई इन्धनमा 40 रूपियाँ प्रति लिटरले भाव घटाएको छ। खाना पकाउने एलपी ग्यास 100 रूपियाँ प्रति सिलिण्डर घटेको छ। मूल्य घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोल 197, डिजेल तथा मट्टीतेल 195 र आन्तरिक हवाई इन्धन 229 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास 2060 रूपियाँ प्रति सिलिण्डर कायम भएको छ। हिजो दिउँसो भने इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल 15.09 र डिजेल 29.46 रूपियाँ प्रति लिटर घटेर आएको थियो। त्यस्तै हवाई इन्धन 29.42 रूपियाँ प्रति लिटर तथा खाना पकाउने एलपी ग्यास करिब 400 रूपियाँ प्रति सिलिण्डर घटेर आएको थियो। पेट्रोल र डिजेलको भाव भारतबाट घटेर आएसँगै मूल्य अनुसार नेपालमा समायोजन भएको हो। ग्यासमा भने अझै पनि घाटा रहेको निगमले जनाएको छ। मूल्य समायोजनपछि पनि ग्यासमा प्रति सिलिण्डर 800 रूपियाँ भन्दा बढ़ी घाटा रहेको कारण तत्काल आईओसीले घटेर पठाएको मूल्य अनुसार नेपालमा समायोजन नभएको निगमले जनाएको छ। मध्यपूर्वको युद्ध यता निरन्तर मूल्य वृद्धि भएको निगमले युद्ध रोकिएर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि सोही अनुसार समायोजन गरेको हो। हिजो दिउँसो इण्डियन आयल कर्पोरेशनबाट सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ। मध्यपूर्व यता एक चैतबाट निगमले मूल्य बढ़ाउन थालेको थियो। त्यसबीचमा 6 पटक गरेर पेट्रोल 62 रूपियाँ र डिजेल तथा मट्टीतेल 95 रूपियाँ प्रति लिटर महँगिएको थियो। तर 16 वैशाखमा पेट्रोल 2 र डिजेल 12 रूपियाँ घटाएता निगमले मूल्य स्थिर राखेको थियो।
1: मनसूनजन्य विपद, बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणको समन्वयमा मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत व्यवस्था विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी पहिरो डुबान नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी प्रतिकार तथा राहत व्यवस्थापनका लागि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमको अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ। जस अनुसार संघ प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाट गरिएको पनि प्राधिकरणले दावी गरेको छ। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, आपतकालीन कार्य संचालन केन्द्र तथा निजी क्षेत्रलाई आफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ। केन्द्रदेखि स्थानीय तहसम्म मनसून प्रति कार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने संघीय, प्रदेश र स्थानीय आपतकालीन कार्य संचालन केन्द्रहरू 24 घण्टा संचालनमा रहने व्यवस्था गरिएको गृह मन्त्रालयले बताएको छ। मनसून जन्य विपत्त प्रति कार्यका लागि सबै तयारी र पूर्व सतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो। मनसून प्रति कार्य कार्ययोजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले मनसून जन्य विपत्का बेला प्रभावकारी खोज उद्धार र राहतका लागि सबै पूर्व तयारी अपनाइएको पनि बताउनुभयो। मन्त्रालयले खोज तथा उद्धार आवश्यक साधन स्रोतको पूर्व तैनाथी, राहत व्यवस्थापन तथा प्रति कार्यको समग्र नेतृत्व गर्नेछ। खाद्य तथा गैर खाद्य राहत सामग्रीको व्यवस्थापन, ढुवानी तथा हवाई उद्धारको समन्वय समेत गृह मन्त्रालयको जिम्मेवारीमा रहने जनाइएको छ। कृषि क्षेत्रमा पर्न सक्ने प्रभाव र यसका लागि अप्नाउन सकिने सावधानीका विषयमा कृषिसँग सरोकार राख्ने निकायसँग पनि मौसम पूर्वानुमान महाशाखाले समन्वय गरिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
4: पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार, बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन शुरू गर्दा राम्रो हुन्छ भन्ने मेरो।
5: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई जस्तो नार्कमा

0: अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ भने त्यसै गरी अरू प्रदेशहरू बागमती प्रदेशमा पनि अधिकांश स्थानमा पानी परिरहेको छ। कोशी प्रदेशका पनि अधिकांश भूभागमा पानी परिरहेको छ भने मधेस प्रदेशमा पनि पानी परिरहेको छ र पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 राष्ट्रिय विकास समस्या समाधान समितिको एउटै बैठक नबस्ने देखिएको छ। प्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक पूरै एक वर्ष बित्न लाग्दा समेत बस्न सकेको छैन। अहिले बैठकको सुरसार समेत गरिएको छैन। प्रधानमन्त्रीको अध्यक्षता रहने यो उच्च स्तरीय संयन्त्रले विकासको कार्यमा देखिएका गाँठोहरू फुकाउने काम गर्छ। तर रोकिएको समय तोकिएको समयमा बैठक नबस्दा समिति निष्क्रिय जस्तै बनेको छ। पछिल्लो पटक 27 असार 2082 समितिको 54 बैठक बसेको थियो। त्यो नियम अनुसार त्यसपछि असोजमा 55, पुषमा 56 र चैतमा 57 र असारमा 58 बैठक बस्नुपर्ने थियो। एनडेक विकासका अवरोधहरू हटाउन समन्वयकारी भूमिका खेल्ने तथा निर्देशन दिन सक्ने साझा र शक्तिशाली संयन्त्र भएकाले यसको बैठक नियमित बस्नुपर्ने योजना आयोगका पूर्व सदस्य डाक्टर रामकुमार फुयालले बताउनुहुन्छ। यसैबीच जेएनजी विद्रोहपछिको पुननिर्माणले गति लिन सकिरहेको छैन। मध्य पूर्वको तनावले निम्ति आएको मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा भएको अवरोधले विकास प्रभावित भएको छ। भिटामिन अभाव लगायतका कारणले राष्ट्रिय स्तरका राजमार्गको स्तर उन्नति सुस्त बनेको देखिन्छ। निर्माण व्यवसायी आन्दोलनरत छन्। सड़क, जलविद्युत, प्रसारण लाइन लगायतका क्षेत्रका आयोजनाका लागि जग्गा अधिग्रहण, वनको प्रयोग तथा वित्तीय व्यवस्थापनमा समस्या देखिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको विकास खर्च पनि निराशाजनक देखिएको छ। यसैबीच आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले वर्तमान सरकार आएपछि चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणमा फोकस भएका कारण बैठक बस्न नसकेको बताउनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र महिला नेतृत्व अनि सहभागिताको सन्देश।
2: कोही पनि पुरुषले चाहिँ उनलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन।
3: राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामी लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
1: गरिबीका कारण देशभर बढ़्यो महीको माग। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-7708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
9: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
7: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट

0: 36 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो सांसद।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खापत्रको पहिलो पृष्ठमा गर्मीले बढ़्यो महीको माग शीर्षकमा केशवराज पौडेलले खबर लेख्नु भएको छ। गर्मी बढ़ेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ़छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय नयाँ पहिचानका साथ फर्किएको छ, त्यो हो मही। कुनै समय गाउँघरमा किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी पोषणविद चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। केही वर्ष अघि मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेय तय आकर्षित भइरहेका छन्, त्यसैले महीको माग उल्लेखनीय रूपमा बढ़ेको छ। त्यस्तै भित्री पृष्ठमा 33 नेपालीलाई आम माफी शीर्षकमा अर्को खबर प्रकाशित छ। साउदी अरब सरकारले 33 नेपाली नागरिकलाई आम माफी प्रदान गरेको छ। साउदी अरब जेलमा रहेका 33 नेपालीको कैद मिना गर्दै त्यहाँको सरकारले आम माफी दिएकोमा नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। रमादानको अवसर पारेर साउदी अरब सरकारले आम माफीको घोषणा गरेकोमा आभार प्रकट गरेको सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ। चितवनमा शुरू भयो नाइट जीप सफारी शीर्षकमा खबर प्रकाशित छ। चितवनमा परीक्षण का रूपमा पहिलो पटक नाइट जीप सफारी सञ्चालनमा ल्याइएको छ। चितवनको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ भण्डाराबाट दैनिक जैविक मार्ग अन्तर्गतका सामुदायिक वन क्षेत्रमा पहिलो पटक नाइट जीप सफारी शुरू गरिएको हो। त्यस्तै विद्युत आयोजना प्रबन्धक कै अगुवाईमा बन्यो प्रसारण लाइन शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाल व्यवसायको असक्षमताले करिब 7 वर्षसम्म निर्माण हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केबी मार्की चोक भरतपुर प्रसारण लाइन विद्युत आयोजना प्रबन्धकै अगुवाईमा निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणले तनहुँको आबु खैरेनी स्थित मार्की चोकमा रहेको न्यू मर्स्याङदी सब स्टेशनदेखि चितवनको भरतपुर महानगरपालिका आपटार स्थित न्यू भरतपुर सब स्टेशनसम्म करिब 28 किलोमिटर लामो 220 केबी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
2: नागरिक दैनिकमा राजमार्गका 140 पहिरो स्थल पहिचान जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउ शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवत जावत खुलाउने कार्यको योजना बनाएको हो। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान पनि गरिसकेको छ। सिकाई स्तर कमजोर श्रम बजारमा बिक्न मुश्किल शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। कक्षा 10 पुग्दा पनि धेरै विद्यार्थीको सिकाई उपलब्धि न्यूनतम स्तरमा पनि नपुग्नुले विद्यालय शिक्षा प्रणालीले विद्यार्थीलाई अपेक्षित आधारभूत ज्ञान विश्लेषण क्षमता र समस्या समाधानको सिप दिन नसकेको बुझिने उल्लेख गरिएको छ। राष्ट्रपाको नयाँ समितिले काम थाल्दै शीर्षकमा खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी स्थापनाको चौथो वर्षमा राष्ट्रपाले गत असार 7 गतेदेखि चितवनमा पहिलो महाधिवेशन गरेको थियो। रवि लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै राष्ट्रपाले 900 सदस्य केन्द्रीय सदस्य महाधिवेशनबाट चयन पनि गरिसकेको छ। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव शीर्षकमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। कैदीबन्दीलाई ठूला परियोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ। कानूनबाट परिभाषित सामुदायिक सेवा अन्तर्गत निशुल्क रूपमा सार्वजनिक काम गर्ने, निशुल्क रूपमा अस्पताल वृद्धाश्रम अनाथालयमा सेवा गर्ने, निशुल्क रूपमा वातावरण संरक्षण सम्बन्धी काम गर्ने, निशुल्क रूपमा सार्वजनिक वा सामुदायिक विद्यालयमा अध्यापन वा सेवा गर्ने, निशुल्क रूपमा खेलकुद प्रशिक्षण गर्ने गराउने, निशुल्क रूपमा कुनै परोपकारी संघ संस्थाहरूमा काम गर्ने, अदालतले तोकिदिएको उपचारात्मक वा सुधारात्मक संघ संस्थामा उपस्थित हुने र त्यस्तो संस्थाले लगाए बमोजिमको काम गर्ने प्रस्ताव प्रस्ताव गरिएको हो। श्रम गरे बापत पारिश्रमिक पाउने कैद सजाय पनि कट्टा हुनेछ। विभागका अनुसार कैदीबन्दीलाई विशेष गरी राष्ट्रिय गौरवका आयोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिन्छ। श्रम प्रयोग गरिनेछ। मजदूर प्रमोशन तथा प्यारोल बोर्ड, सम्बन्धित कारागारका जेलर, प्रहरी वा त्यस्तै अन्य कुनै निकायको सुपरिवेक्षणमा रहनेछन्। उनीहरू सुपरिवेक्षणमै रहेर श्रम स्थल पुग्नेछन्। दिनभर काम गर्नेछन्। सकिएपछि सुपरिवेक्षणमै रहेर पुनः कारागार फर्कनुपर्नेछ। मालपोतका नासु, मृत्युपछि भ्रष्टाचारी ठहर शीर्षकमा अर्को खबर छापिएको छ। राजस्व हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा मालपोत कार्यालयका नायब सुब्बा मृत्युपछि दोषी ठहर भएका छन्। मालपोत कार्यालय पर्साका तत्कालीन नायब सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायलाई विशेष अदालतले मंगलबार हिजो दोषी ठहर गरेको उल्लेख गरिएको छ। अर्को खबर वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा शुरू भएको बारेमा छ। सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रम अन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबाट सुलभ फार्मेसी सेवा सञ्चालनमा आउन थालेको हो। कर्मचारी सरूवा प्रणालीमा नयाँ शुरूआत, अब अनलाइनबाटै सबै प्रक्रिया गरिने शीर्षकमा सुभाष भट्टले लेख्नुभएको खबर छ। सरकारले निजामती कर्मचारीको सरूवा प्रक्रिया थप पारदर्शी, प्रविधि मैत्री र स्वचालित बनाउन पहिलो पटक पूर्ण रूपमा अनलाइन प्रणाली लागू गर्ने तयारी थालेको छ। यस अनुसार अब कर्मचारी सरूवा सम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै हुनेछ। लामो समयदेखि आलोचित सरूवा प्रणालीमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम नामक सफ्टवेयरको सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ। अर्को खबर सरकारी अस्पतालको समेत स्वास्थ्य बीमामा नक्कली दावी शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको छ भने रूसी सेनामा कार्यरत 127 नेपाली मारिए 90 अझै बेपत्ता शीर्षकमा परराष्ट्र सम्बन्धी यो खबर परशुराम काफेले लेख्नुभएको छ। बेपत्ता नागरिकबारे रूसी राजदूतसँग परराष्ट्र मन्त्री खनालले चासो व्यक्त गर्नुभएको पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा फैलियो मनसून विपदको जोखिम शीर्षकमा नितु घलेले लेख्नु भएको खबर छापिएको छ। राजदूत आकांक्षीको नाम किन गोप्य शीर्षकमा अर्को खबर छापिएको छ भने पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा तीन व्यावसायिक मुद्दाको फाइल झिकाइयो शीर्षकमा खबर छ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल न्यायिक हिरासतमै रहने हुनुभएको छ। पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेलका पत्नी दोमायाले दायर गर्नुभएको रिट निवेदनमा हिजो सुनवाई गर्दै सर्वोच्चले रिहाई गर्न अस्वीकार गरेको हो। आर्थिक कारोबार दैनिकमा औद्योगिक सम्पत्ति विधेयकमा फेरि संशोधन, संरक्षण अवधि घटाइँदै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा प्रधान न्यायाधीशले न्याय परिषद बैठक नबोलाएको बारेमा खबर छ। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती राखिएका छन्। दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। प्रदेशको बजेटमा सत्तापक्षको अवरोध भएको बारेमा पनि खबर छापिएको छ। गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने अडान लिएको छ। दुई साता बितिसक्दा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा बहस नै शुरू हुन सकेन। बागमतीमा छलफल चलिरहेको छ। मधेसमा बैठक बस्न थालेको छ। गण्डकीमा बहुमतले पारित भएको उल्लेख गरिएको छ। अत्यधिक गर्मी बढ़ेसँगै अरू विभिन्न प्रकारका पेय पदार्थको माग र आपूर्ति बढ़िरहेको बारेमा पनि खबर छापिएको छ। दैनिकको भित्रीपन्नामा दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छ। काकटभिट्टा नाकाबाट मंगलबार इलाम टी र समर भ्यालीका दुई ट्रक चिया भारत निर्यात भएका छन्। 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति बनेको छ। 79 महिनामा नागढुङ्गा सुरुङको काम सकिएको बारेमा विमल खतिवडाले खबर लेख्नु भएको छ।
4: साझा खबरमा अब विदेशका खबर। अमेरिकाबाट देश निकाला गरिएका 100 बढ़ी भेनेजुएलाका नागरिक भूकम्पमा परिवेपत्ता भएका छन्। गत बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्रै उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर एउटा होटलमा राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भएको छ। तीमध्ये धेरै जस्ता व्यक्तिहरू सम्पर्कविहीन बनेका छन्। गत बुधबार गएको 7.2 र 7.5 रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्र मध्ये ला गुयारा एक मानिएको छ। भेनेजुएलाका सरकारको अनुसार यस भूकम्पमा परि 1700 भन्दा बढ़ी मानिसहरूको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको र उद्धार र राहतको कार्यक्रम जारी रहेको जनाइएको छ।
3: र झण्डै दुई सातादेखि अत्यधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जनसहित वर्षा भएपछि केही राहत महसुस गरेको छ। फ्रान्स, जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्यधिक गर्मी रहेको र 10 करोड़ भन्दा बढ़ी जनसंख्या प्रभावित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीमा झण्डै दुई सातासम्म अत्यधिक गर्मीपछि सोमबार अवस्था भने सामान्य देखिएको छ। त्यहाँ 40 डिग्री भन्दा माथि गर्मी पुगेको थियो। दुई साता यता गर्मीसँगै चलेको तातो हावाका कारण यातायात र स्वास्थ्य सेवा प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीका विभिन्न स्थानमा रहेका ताल र नदीमा पौडी खेल्न जाँदा झण्डै 26 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले युरोपमा मृतकको संख्या सामान्य अवस्थामा भन्दा कम्तीमा 1300ले बढ़ेको जनाएको छ।
2: साझा खबरमा अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। न्यूयर्क न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा स्वीडेनलाई 3-0 हराउँदै फ्रान्सले अन्तिम 16 स्थान पक्का गरेको हो। कप्तान किलियन एम्बापेले 2 तथा ब्राडली बार्कोलाले 1 गोल गर्नुभयो। खेलको 45 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाउनुभयो। खेलको 74 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो। यो खेलमा 2 गोल गरेसँगै एम्बापेले फिफा विश्वकप 2026 सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेस्सीसँग बराबरी गर्नुभएको छ। दुवैले समान 6 गोल गर्नु भएको हो। विश्वकप अन्तर्गत 18 असार अर्थात भोलि बिहान 1:45 बजे बेल्जियम र सेनेगल बीचको खेल हुनेछ भने 5:45 बजे अमेरिका र बो हर्ज गोविनाको बीचमा खेल हुनेछ।
3: राजनीतिमा महिला सहभागिताको सवालमा रासुपाको महाधिवेशन र सुधार गर्ने ठाउँ, अरू दलका महिला नेताको बुझाई रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब राजनीतिमा महिला सहभागिता र रासुपाको महाधिवेशनको प्रसंग। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट निर्वाचित 79 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्। अर्थात निर्वाचित सदस्य मध्ये करिब 51% महिलाको संख्या छ। नेपालका राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको निर्वाचित संख्या पुरूषभन्दा बढ़ी भएको यो पहिलो घटना हो।
7: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। रासुपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासुपा नेता विनिता कठायत,
8: त्यो आफ्नो मेहनतले नै उहाँहरू यो 51% महिलाहरू रासुपामा केन्द्रीय सदस्य
7: प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
9: रासपाको महाधिवेशन 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा, राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा उपलब्धि महिलाका लागि गरेको छ। यो चाहिँ राजसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
7: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 275 सदस्य प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्रै 14 जनाले चुनाव जितेर आएका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट 82 जना निर्वाचित भएका छन्। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। नेकपा नेता पम्फा भूषाल
10: पदाधिकारीमा उहाँहरू पनि दुईजना हो के रे, कमिटीमा छुट्टी पुर्याउन चाहिँ राम्रो, अब मनोनित गर्ने कमिटी बाँकी छ, 900 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
7: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
11: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्यो भन्दा माथि राज्यपालले पुर्याउनु भयो, अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछ अथवा योभन्दा माथि बढी पनि दिन सक्छन्, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
7: रासपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
12: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला। महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यो उसको लागि
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आकृति गर्ने,
13: दाँतको एक्सप्रेस सुविधा,
14: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
15: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 घाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50501।

प्रधान न्यायाधीशले न्याय परिषदको बैठक नबोलाउँदा न्यायाधीश नियुक्तिमा ढिलाइ, सर्वोच्च अदालतमा 27,000 मुद्दाको चाप। प्रदेश सरकारको बजेटमा सत्ता पक्षकै असन्तुष्टि, गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने सत्ता पक्षकै अडान। साउदी अरेबियाद्वारा रमजानको अवसरमा 33 नेपाली कैदी बन्दीलाई आम माफी, कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्किने पाउने। अमेरिकी सर्वोच्च अदालतद्वारा जन्मसिद्ध नागरिकता सम्बन्धी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश अस्वीकार। र विश्वकप फुटबलको नर्वेद्वारा आइभरी कोस्ट पराजित, अर्को खेलमा स्वीडेनमाथि फ्रान्स विजयी।

हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

AIT मा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank सर्वे वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यसमा ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा,
2: सर्वोच्च अदालतमा हिजो 463 मुद्दाको पेशी तोकिएको थियो, तर 131 मुद्दामा मात्र फैसला र आदेश भए। अन्य मुद्दा विभिन्न कारणले सरे। हेर्न नभ्याउनेमा परेका मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन। हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुका विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिलप्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा छन्। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाइबारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार छन्। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गत 5 जेठमा भएको संसदीय सुनवाईका क्रममा उनले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गरेका थिए। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उनले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नाघिसकेको छ, तर न्यायाधीश नियुक्ति प्रक्रिया शुरू भएको छैन। उपदफा 3 उच्च अदालतबाट मुख्य न्यायाधीश र न्यायाधीश रिक्त भएको 3 महिनाभित्र नियुक्तिका लागि सिफारिश गर्नुपर्ने व्यवस्था छ। न्यायाधीश नियुक्तिको सिफारिश गर्ने न्याय परिषदको नेतृत्व संविधानत प्रधान न्यायाधीशले गर्छन्। न्याय परिषदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानून मन्त्री सोभिता गौतमका साथै महेश कुमार नेपाल प्रधानमन्त्रीको सिफारिशमा नियुक्त र दामोदर खड्का नेपाल बार एसोसिएशनको सिफारिशमा नियुक्त सदस्य छन्। न्याय परिषदको बैठक प्रधान न्यायाधीशले बोलाउने अभ्यास छ। शर्मा प्रधान न्यायाधीश भएपछि परिषदको बैठक बसेको छैन। न्याय परिषद यसअघि 27 जेठ 2082 सर्वोच्च अदालतमा मेघराज पोखरेललाई सिफारिश गरेको थियो। उनको नियुक्ति पछि पनि 1 रिक्त थियो। त्यसैता प्रकाश मानसिंह राउत र कुमार चुडाले अवकाश पाएका छन्। उच्च अदालतमा मुख्य न्यायाधीश र न्यायाधीश गरेर 5 रिक्त छ। उच्च अदालतको मुख्य न्यायाधीश पदमा पनि अन्तिम पटक 27 जेठ 2082 सिफारिश गरिएको थियो। त्यति बेला न्याय परिषदले श्रीकान्त पौडेल जनकपुर र शान्ति सिंह थापा दिपायललाई सिफारिश गरेको थियो। न्याय परिषदका कार्यवाहक सचिव रामप्रसाद भण्डारीका अनुसार न्याय परिषदको बैठक तत्काल बस्ने गरी कुनै समय निर्धारण भएको छैन, तर परिषदका एक सदस्यले भने प्रधान न्यायाधीश शर्माले परिषदको बैठक नै डाक्न नसकेको बताए। जेठ मसान्तसम्म सर्वोच्च अदालतमा 27,739 मुद्दा छन्। तीनमा 2 वर्ष नागेका 10,234 र 5 वर्ष नागेका 1,442 स्थान छन्। यी मुद्दा समयमा छिन्नका लागि पनि अविलम्ब न्यायाधीश नियुक्ति हुनुपर्ने नेपाल बार एसोसिएशनका अध्यक्ष विजय प्रसाद मिश्र बताउँछन्। समयमा न्यायाधीश नियुक्ति नहुने न्यायालयको पुरानै समस्या हो। नेतृत्वमा शर्मा आएपछि पनि यो प्रवृत्तिले निरन्तरता पाइरहेको छ। उनले भने सर्वोच्चले दरबन्दी अनुसार न्यायाधीश पाउन नसकेको 3.5 वर्ष भएको छ। दरबन्दी अनुसार न्यायाधीश नहुँदा मुद्दा सुनवाई प्रभावित हुने गरेको छ।
1: प्रदेश सरकारले 2083-84 लागि प्रस्तुत गरेका बजेट तथा कार्यक्रमलाई लिएर सत्तापक्षीय सांसदकै असन्तुष्टिले प्रदेशसभा नै बन्धक बनेका छन्। असार 1 बजेट सार्वजनिक गरे लगतै बजेटमाथि छलफल गर्ने परम्परा विपरीत 2 साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा बजेटमाथिको बहस नै शुरू हुन सकेको छैन। यी चारै प्रदेशमा सत्तापक्षकै सांसदको अवरोध देखिएको छ। हिजोसम्म पनि यी प्रदेशमा बजेटमाथि छलफल कहिले शुरू हुने भन्ने बारे टुंगो छैन। मध्य प्रदेशमा भने आजदेखि बजेटमाथि छलफल थाल्ने तयारी रहेको छ। बागमतीमा आगामी वर्षको बजेटबारे छलफल जारी छ। गण्डकीको बजेट भने बहुमतले पारित भएको छ। बागमती सरकारले 2083-84 लागि 66,93,33,33,000 रूपियाँको बजेट पेश गरेको थियो। बजेटलाई लिएर सत्ता साझेदार दलबीच नै सहमति नहुँदा सुदूरपश्चिममा प्रदेशसभा परिषद 2 सातादेखि सुनसान छ। कंग्रेस नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार हो। एमाले आफै संलग्न भएर ल्याएको बजेट अस्वीकार गरेर संशोधन प्रस्ताव दर्ता गर्ने अडान लिएपछि छलफल अनिश्चित भएको छ। एमाले बजेटमा संशोधन गर्नुपर्ने माग गरेपछि मुख्यमन्त्री कमल बहादुर शाह समेत अलमलमा परेका छन्। मुख्यमन्त्री शाह बजेटमा प्राविधिक त्रुटि रहेको स्वीकार्छन्। ती त्रुटिलाई कसरी सुधार गर्ने भन्ने विषयमा एमाले नेतासँग आन्तरिक छलफल भइरहेको उनका भनाई छ। एमाले संसदीय दलकी उपनेता सन्तोष कुमारी शर्मा थापाले प्रदेशसभा बैठक र बजेटमाथिको छलफलबारे कुनै पहल नभएको बताइन्। असार शुरू भएसँगै प्रदेशसभाका विषयगत समितिका सांसद विभिन्न भ्रमणमा रहेका छन्। प्रदेश सभा सचिवालयका अनुसार सामाजिक विकास समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समितिका सांसद प्रदेश बाहिर भ्रमणमा रहेको सचिवालयले जनाएको छ। सार्वजनिक लेखा समितिले भ्रमणको तयारी गरिरहेको छ। प्रदेश सभा सचिव देवबहादुर बोगटीले भने बैठक सञ्चालनको तयारी छैन, सत्तारूढ़ दलबीच नै कुरा मिलेको छैन। एमाले संसदीय दलले बजेटमा कंग्रेसले एकलौटी गरेको आरोप लगाउँदै विमति जनाएर संशोधनको माग अघि सारेको हो। मन्त्री परिषदमा एमाले भौतिक पूर्वाधार, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालयको नेतृत्व गरेको छ। कंग्रेसले मुख्यमन्त्री सहित आर्थिक मामिला, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेको छ। बजेट निर्माणका क्रममा पनि भागभण्डामा असन्तुष्टि जनाउँदै एमाले सरकारबाट बाहिरिने तयारी गरेको थियो, तर अन्तिममा एमाले सहमत भएपछि कंग्रेसबाट प्रतिनिधित्व गरेका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले असार एकको मध्यराती प्रदेश सभामा बजेट पेश गरेका थिए। अपूरो बजेट प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त विपरीत रहेको, मन्त्रालयगत विनियोजन नराखिएको, योजना छनौट मापदण्ड उल्लंघन गरिएको भन्दै एमाले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो।
2: सउदी अरेबियाले रमजानको अवसरमा 33 नेपाली कैदी बन्दीलाई माफी दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार रियाद स्थित नेपाली दूतावास मार्फत गरिएको अनुरोधका आधारमा माफी प्रदान गरिएको, माफी प्राप्त नेपाली कैदी बन्दी त्यहाँको आवश्यक कानून प्रक्रिया पूरा भएपछि स्वदेश फर्कनेछन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउदी सरकारको सो निर्णयप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गरेको जनाएको छ। मन्त्रालयले कैद माफी पाएको समयावधि भने खुलाइएको छैन। नेपाल सरकारले साउदी अरेबियाको निर्णयलाई दुई देशबीचको दीर्घकालीन मित्रता, सद्भावना तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिइएको जनाएको छ। मन्त्रालयले साउदी सहकारी सरकारप्रति धन्यवाद व्यक्त गर्दै यस कदमले नेपाल साउदी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साउदी अरेबियामा विभिन्न अभियोगमा सजाय भोगिरहेका विदेशी नागरिकलाई धार्मिक तथा विशेष अवसरमा माफी दिने परम्परा रहँदै आएको छ।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

AIT बीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइट्स गुड

0: नेपाली पेन्ट्स कम्पनी चकमिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार एसईई र कक्षा बाह्रको नतिजा छिटो प्रकाशित भए पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेका छन्। नतिजामा त्रुटि पुनर्योगका लागि शुल्क वृद्धि र विद्यार्थीको असन्तुष्टिले विवाद चर्काएको छ। छिटो नतिजा प्रकाशनलाई उपलब्धि मानिए पनि विश्वसनीय मूल्यांकन सुनिश्चित गर्नुपर्ने माग उठेको प्रसंगसहित कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
2: एसईई र कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको भन्दै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको छ। बोर्डले परीक्षा सकिएको 40 दिनमा कक्षा बाह्र र 29 दिनमा एसईईको नतिजा सार्वजनिक गरेको थियो। यसअघि नतिजा प्रकाशनका लागि 70 90 दिनसम्म लाग्ने गरेको थियो। तर गत साता नतिजामा चित्त नबुझेको भन्दै कक्षा बाह्रका परीक्षार्थीले काठमाडौँको माइतीघरमा प्रदर्शन गरे। उनीहरूले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन्। नतिजामा चित्त नबुझेका कक्षा बाह्रका 32,800 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए। एसईईको नतिजामा पनि चित्त नबुझेर 32,200 विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये 1,879 जनाको नतिजामा परिवर्तन आएको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 जनाएको छ। आवेदन दिने मध्ये 5.81% विद्यार्थीको नतिजामा परिवर्तन आएको हो। गत वर्ष 26,300 विद्यार्थीले आवेदन दिँदा 890 जना अर्थात 3.32% नतिजामा परिवर्तन देखिएको थियो। कक्षा बाह्रमा भने गत वर्षभन्दा थोरैले मात्र पुनर्योगका लागि आवेदन दिएको शर्माले जानकारी दिएका छन्। गत वर्ष 42,200 जनाले पुनर्योगका लागि आवेदन दिँदा 3% हाराहारीमा नतिजा परिवर्तन आएको थियो। यस वर्ष पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको नतिजा आइसकेको छैन। विद्यार्थीले नतिजामा आशंका गर्दै काठमाडौँमा प्रदर्शन गरेपछि शिक्षा मन्त्री पोखरेलले मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिव प्रतिनिधि रहेको अध्ययन समिति गठन गरेका छन्। समितिले उत्तर पुस्तिका स्याम्पलिङ परीक्षण परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेशन लगायत काम गरी प्रतिवेदन बुझाउने मन्त्रालयले जनाएको छ। हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि बढ़ेको आरोप लागेपछि मन्त्री पोखरेलले जनशक्ति थप र प्रशासनिक प्रक्रियाहरू छुट्याएर चाँडो नतिजा प्रकाशित गर्ने व्यवस्था गरिएको स्पष्टीकरण दिएका थिए। गत वर्षदेखि पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गर्दै बोर्डले शुल्क समेत वृद्धि गरेको थियो। एसईईको पुनर्योगका लागि 500 र कक्षा बाह्रको प्रत्येक विषयको पुनर्योगका लागि 1,000 शुल्क लाग्ने व्यवस्था गरिएको छ। शुल्क वृद्धि गरिएकामा विद्यार्थी अभिभावकले विरोध गरेका छन् भने बोर्डका गल्तीका कारण नतिजा परिवर्तन हुँदा विद्यार्थीले शुल्क तिर्नुपर्ने व्यवस्था झन अन्यायपूर्ण भएको उनीहरूको गुनासो छ। सामाजिक सञ्जालमा गौरव राज विष्टले विद्यार्थीको गल्ती नहुँदा पनि शुल्क बुझाउनु पर्ने व्यवस्था अन्यायपूर्ण भएकाले सो नियम परिवर्तन गर्न शिक्षा मन्त्रीलाई सुझाव दिएका छन्। उनले लेखेका छन्, पुनर्योगका क्रममा विद्यार्थीको नतिजा फरक हुन गएको खण्डमा शुल्क विद्यार्थीलाई नै फिर्ता गर्नुपर्छ। गत वर्षको कक्षा बाह्रको पुनर्योग नतिजामा शिक्षकले अंक जोड्दा पोस्टिङ गर्दा र बोर्डले कम्प्युटरमा प्राप्ताङ्क इन्ट्री गर्दा त्रुटि भेटिएको थियो। यस वर्ष एसईईको नतिजामा पनि त्यस्तै किसिमका त्रुटि भएका थिए। 70 प्राप्त विद्यार्थीको 7 मात्र इन्ट्री भएको, प्राप्ताङ्क जोड्दा परीक्षक शिक्षकबाट गल्ती भएको भेटिएको एसईई तर्फका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। यसपटक एसईईका करिब 1,000 उत्तर पुस्तिका हराएका थिए। परीक्षण केन्द्रहरूमै छुटेको अवस्थामा केही उत्तर पुस्तिका भेटिएको थियो। विद्यार्थी शिक्षक विद्यालयले सिम्बोल नम्बर नाम थर जन्म मिति लगायत त्रुटि गर्दा नतिजा मिसिङ भएर वर्षेनी केही विद्यार्थीले दुःख पाउने गरेका छन्। सामाजिक सञ्जालबाट हिमांशु पौडेलले शिक्षा मन्त्रालयलाई छिटो नतिजा प्रकाशन भन्दा पनि उत्तर पुस्तिका परीक्षणको गुणस्तरमा ध्यान दिन सुझाव दिएका छन्। धेरै विद्यार्थीले आफूले अपेक्षा गरेको भन्दा निकै कम अंक आएको अनुभव गरेका छन्, जसले परीक्षण प्रक्रियाप्रति प्रश्न उठाएको छ। विद्यार्थीको भविष्य केवल एउटा तथ्याङ्क वा उत्तीर्ण प्रतिशतले मात्र निर्धारण हुँदैन। उत्तर पुस्तिका जाँचमा सानो लापरवाहीले पनि हजारौं विद्यार्थीको भविष्य आत्मविश्वास र अवसरहरूमा असर पर्न सक्छ, उनले लेखेका छन्। त्यसैले नतिजा छिटो निकाल्नु मात्र उपलब्ध होइन, निष्पक्ष सही र विश्वसनीय मूल्यांकन सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण हो। परीक्षा नियन्त्रक शर्माले सामाजिक सञ्जालमा नतिजामाथि प्रश्न उठे पनि पुनर्योगका लागि गत वर्षभन्दा थोरैले आवेदन दिएको बताएका छन्। गत वर्षदेखि अनलाइन आवेदनको व्यवस्था गरेर 1,000 शुल्क तोकिएको हो। यसअघि 500 शुल्क तिरेर बोर्डको कार्यालयमा पुगेर आवेदन दिनु पर्थ्यो। उनले भने अनलाइन आवेदन दिन पाइने भएपछि पुनर्योग चाहने विद्यार्थी बढेका हुन्। उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकको पारिश्रमिक वृद्धि गर्न पुनर्योग लगायतको शुल्क बढ़ाएको उनले जानकारी दिएका छन्। यसअघि उत्तर पुस्तिका परीक्षण बापत परीक्षकले शिक्षकले 40 रूपियाँ पाउँथे भने अहिले 45 रूपियाँ पाउने व्यवस्था गरिएको छ। 13 चैतमा वारेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि 30 देखि 45 दिनभित्र नतिजा प्रकाशन गर्न बोर्डलाई निर्देशन दिइएको थियो। कक्षा 12 उत्तर पुस्तिका परीक्षण गर्ने केन्द्र पनि 28 वृद्धि गरेर 42 पुर्याइएको थियो। तर उत्तर पुस्तिका परीक्षण संलग्नमा शिक्षकहरूलाई तालिम नदिएका कारण त्रुटि बढ़ेको बोर्डका अधिकारीहरूको भनाइ छ। यसैको उत्तर पुस्तिका कुन शिक्षकले परीक्षण गरेको छ भन्ने गोपनीयता कायम नगरेका कारण पनि आशंका र अविश्वास बढ़ेको उनीहरूले बताएका छन्। गत वर्षहरूमा उत्तर पुस्तिका कोडिङ पछि फरक फरक जिल्लामा पुर्याएर विज्ञ शिक्षकहरूलाई अभिमुखीकरण तालिमपछि मात्रै परीक्षण शुरू गरिन्थ्यो। यसपटक अनलाइन तालिम सञ्चालन गरिएको थियो। बोर्डका सदस्य प्राध्यापक प्रकाशमान श्रेष्ठले नतिजा सार्वजनिक गर्ने प्रक्रियालाई छिटो मात्र बनाएका कारण विश्वसनीयतामा धेरै शंका गर्नु नपर्ने दावी गरे। उनले भने हरेक वर्ष मानवीय त्रुटि हुन्छ नै, पुनर्योग गर्दा अस्वाभाविक रूपमा नतिजा परिवर्तन भए मात्र प्रश्न गर्न मिल्छ। पुनर्योगका लागि विद्यार्थीसँग शुल्क लिने कि नलिने विषय पुनर्विचार गर्नुपर्ने पनि उनले औल्याएका छन्। पुनर्योगमा पनि चित्त नबुझेका विद्यार्थीले शुल्क बुझाएर उत्तर पुस्तिका हेर्ने र पुनः परीक्षण गराउन समेत पाउने व्यवस्था छ।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल 20 रूपियाँ र डिजेल मटेरियल प्रति लिटर 30 रूपियाँले घटेको जानकारी दिएको हो। 28 फेब्रुअरी यता पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढ़ेपछि नेपालमा पनि इन्धनको मूल्य बढ़ेको थियो, तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि निगमले नघटाएको भन्दै आलोचना समेत शुरू हुन थालेको थियो। पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरूप इण्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल डिजेल र हवाई इन्धन तथा एलपी ग्यासमा समेत घटेर आएको निगमले जनाएको छ। हिजो नै बसेको निगम संचालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा 20 रूपियाँ, डिजेल मटेरियलमा प्रति लिटर 30 रूपियाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रूपियाँ, हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर 265 र एलपी ग्यास प्रति सिलिण्डर 100 रूपियाँले घटाएको जनाएको छ।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा बैंकद्वारा जारी
1: Red Bull, Babal Energy.
2: Sainiku 197 Ru 50 lakh rupiyama tireko sampurna premium phirta. Suryajyoti Sahi Plan.
3: Suryajyoti Life Insurance Jivan ko lagi

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
1: बैंकिङ क्षेत्रका समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु पर्ने सरकारवालाले औल्याएका छन्। बैंकिङ क्षेत्रका समस्या समाधानका लागि राष्ट्र बैंकले कर्जा वर्गीकरण र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन लगायत विषयमा लचकता अप्नाउनु पर्ने उनीहरूको भनाइ छ। हिजो नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सरकारवालाहरूले उच्च आर्थिक वृद्धिको सरकारी लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुनृ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अस्वीकार गरेको छ। अदालतले जन्मसिद्ध नागरिकताको सम्बन्धमा विद्यमान कानूनी स्थितिलाई नै समर्थन गरेको हो। राष्ट्रपति ट्रम्पले कागजात विहीन आप्रवासी र अस्थायी भिसा धारकका सन्तानहरूले स्वत रूपमा पाउने जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने घोषणा गरेका थिए। अदालतको फैसला कार्यकारी आदेशलाई चुनौती दिनेहरूका लागि कानूनी विजय भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फैसलापछि अब अमेरिकामा जन्मेका बच्चाहरू जसमा कागजात विहीन आप्रवासीहरू र अस्थायी भिसा धारकहरूबाट जन्मेका बच्चाहरूले पनि पहिले झै अमेरिकी नागरिकता प्राप्त गर्न सक्नेछन्।
3: खेलकुद समाचारको साथमा
4: एलजी लाइट्स गुड।
5: इर्लिङ हलान्डले अन्तिम समयमा निर्णायक गोल गरेपछि नर्वे विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेको छ। नर्वेले अमेरिकाको डालसमा आइभरी कोस्टलाई 2-1 गोलले हराउँदै अन्तिम सोह्रमा प्रवेश गरेको हो। नर्वेले अब क्वार्टर फाइनलमा स्थान बनाउन आइतबार ब्राजिलसँग खेल्ने भएको छ। यस्तै अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि 3-0 विजयी भएको छ। यो सँगै प्रतियोगिताको अन्तिम सोह्रको यात्रा तय गरेको छ। अब क्वार्टर फाइनल प्रवेशका लागि फ्रान्सले पाराग्वेको सामना गर्नेछ। त्यस्तै अहिले मोरक्को र इक्वेडर बीचको खेल शुरू भएको छ। यो समाचार तयार पार्दासम्म दुवै टोली गोलरहितको अवस्थामा खेलिरहेका छन्।
2: अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा गई रातीदेखि नै मेघगर्जन सहितको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकाको केही बेर अघिको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 29 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:06 भयो भने सूर्यास्त भने 7:11 हुनेछ।
5: यसअघि प्रसारित समाचारमा मेक्सिको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। अहिलेलाई यति नै बिहान 9:00 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खाँचबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि। हाम्रै खाँचबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम जेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सम्खुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड।

0: digital nepal chok ma anige hekyang yamu lakori hekyang ainan thosa usurbanu ningwa kebakpa banking la labu phokum muktinath vikas bank re tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha of ketmapong
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानदारी संस्था सभाको अत्यन्तै जरुरी सूचना यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संस्था सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात् प्रति केजी मात्र रु 49 तीन जीरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात् प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95
2: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा फोन नम्बरहरू 0295625201 र 97449222

0: This is Radio Songkhwasba 95.5 MHz.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खुल्ने दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने पिच दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
5: बाङ्गोटिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 029590667 र 98422267।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संस्था सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संस्था सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्त सम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात् प्रति केजी मात्र ₹49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात् प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
8: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमादी टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 029562201 र 97449222520।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका।
5: हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ। त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
10: सम्पर्क 0291404084 र 9804045827।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार।
11: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल, 9865349444
13: र 0295901055।
14: More style, more design. Total Tailors.
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
16: आयो सबको घर घरमा।
17: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
19: नमस्कार है वडा अध्यक्षज्यू।
20: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
19: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
20: बर्डवास्टर त त्यस्तो के कुरा थियो कुन्ती?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
20: यो मेरो सुट त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यहीँ सिलाउँछु।
21: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
22: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
23: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
24: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
25: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
26: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 9842-82-776।
27: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादवारी एक बुद्ध थोक बाटो दूरसञ्चार जाने बाटो।

0: digital nepa chukma anige hekyang yamu lakori hekyang ainan thosa usurbanu ningwa kebakpa banking relabu fokum muktinath vikas dangre tensha aplungo choguga muktinath vikas bank tensha bank omen bank tensha or getma pong
1: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।

0: छैन
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो
2: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
3: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0925605080 9852160580 र 9841008181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
4: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो कुञ्जनको पाप थियो कुनै
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
6: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
7: साथै 9852555768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने
9: दाँत भर्ने दाँतको आकृति गर्ने
8: दाँतको एक्सरे सुविधा
9: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा
9: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
10: पाथीभरा डेन्टल खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295562320 र 9842505041
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
12: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खातबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
12: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
11: प्रोप्राइटर लक्ष्मी काफ्ले
12: सम्पर्क 9843347262
11: 9101555585
12: र व्हाट्सएप नम्बर 9852028646

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका यस आदि बाह्र राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहन्छौ। कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म हरेक दिन आउने गर्छ, तपाईँहरूलाई थाहा छ। हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहन्छौ। यतिखेर हामीसँग प्रत्यक्ष तपाईँ कुराकानी गर्न र हामीसँग जोडिनको लागि सम्पर्कमा आउन सक्नुहुन्छ 98453 97 658 र 98142 73 601 सिधा रूपमा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ। तपाईँ सम्पर्क गर्दै गर्नुहोला। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज असारको 17 गते हो आज बुधबार। तदनुसार ईस्वी सन 2026 रह्यो। जुलाई 1 तारीक नेपाल सम्बत 1146 रहेको छ। तछलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ कृष्ण पक्ष। आज असारको कृष्ण पक्षको परम पवित्र पावन दिन आज प्रतिपदा रहेको छ। 3:29 बिहान 6 बजेर 37 मिनटसम्म प्रतिपदा थियो सूर्य उदयबाट भने यतिखेर द्वितीय तिथि प्रारम्भ भइसकेको छ। त्यस्तै गरेर आजको दिनमा पूर्व साढा नक्षत्र 3:43 बिहान 6:47 थियो भने यतिखेर भने उत्तर साढा नक्षत्र प्रारम्भ भइसकेको छ। इन्द्रयोग 28:16 रहेको छ आज। विशेष गरी आजको दिनमा इन्द्रयोग रहेको छ भने आज तैतिलकरण 35:30 आज आनन्द युगमा श्री वत्स योग रहेको छ। आजको दिनमानको समय 34:32 बिहान सूर्योदय 5:13 जाँदा भयो। साँझ सूर्यास्त 7:02 जाँदा रहनेछ। आज विशेष गरी तपाईँहरूको लागि जानकारी गराउँ, भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र विशेष समस्याको समाधानको लागि हामी तपाईँसँग उपस्थित भएका छौं। अब पालो तपाईँको राशिफलको राशिफलमा चाहिँ विशेष गरी हामी आजको दिनको ग्रह गोचर सहित तपाईँलाई राशिफल बताउनेछौ। राशिफलमा सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् र चन्द्रमा भने धनु राशिमा छन्। मंगल वृष राशिमा रहेका छन् भने बुध मिथुन राशिमा रहेका छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र ग्रह कर्कट राशिमा छन्। शनि मीन राशिमा छन्। राहु कुम्भ

आज नवम स्थानको चन्द्रमा राम्रो र पराक्रमिक युग बन्दै गएको छ। आजको दिन राम्रै छ, कर्म पनि शुभ रहन्छ, उन्नति र प्रगतिको लागि पनि राशिमा संकेतहरू राम्रो देखिएको संकेत देख्न सकिन्छ। उन्नति राम्रो छ, तर साथीभाइसँग भने धोका पाउने युग रहेको छ। काम गर्दा विशेष ध्यान दिनु। राम्रो हुँदाहुँदै पनि आफन्तहरूबाटै ठगिने अथवा केही कामहरूबाट अलि असहज हुने खालका युगहरू देखिएका छन्। विशेष गरी सावधानी अपनाउँदै अगाडि बढ्नु भयो भने तपाईँको लागि शुभ छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग देख्न सकिएको छ। इष्टमित्रहरूले साथ दिने युगहरू पनि छन् भने मान सम्मानमा पनि वृद्धि रहने युग छ। आजको दिनमा प्रेममा पनि सफलता मिल्नेछ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग देख्न सकियो। इष्टमित्रहरूले पनि साथ दिन सक्छन्, मान सम्मानमा वृद्धि रहन्छ। सामान्यतया स्वास्थ्यमा औषधि मूल्यमा धन खर्च वृद्धि पनि रहन सक्ने भएकाले सावधानी अपनाउनु शुभ हुन्छ। गर्दै आएका नयाँ कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहने छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। लामो दुर्ग यात्राले पनि तपाईँलाई साथ दिनेछ। वैदेशिक यात्राको लागि भने विशेष ध्यान दिँदै अगाडि बढ्नुहोला। तपाईँको लागि केही काममा असहज हुने योगहरू आजको राशिमा संकेत देखिन्छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। गर्दै आएका कामबाट तपाईँको लागि उन्नति र प्रगतिको पनि धेरै कुरामा सकारात्मक हुने योग छ। मान सम्मानमा वृद्धि रहन्छ। अलिकति तपाईँको लागि काममा सकारात्मक ऊर्जा मिल्ने योगहरू देख्न सकिन्छ। तुला राशि हुनेको लागि आजको दिनमा गर्दै आएका नयाँ कामहरूको सकारात्मक ऊर्जा योगहरू मिल्ने योग छ। मान सम्मानमा वृद्धि रहन्छ। आर्थिक तर्केका कामहरूबाट पनि सकारात्मक हुने योगहरू राशि तुलालाई संकेत राशिबाट देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि आज उन्नति र प्रगतिहरूको लागि वातावरण राम्रो छ। मान सम्मानमा वृद्धि हुन्छ। आर्थिक थाकेका कामहरूबाट पनि युग राम्रो र उन्नति र प्रगतिमा रहने युग छ। आजको दिनमा सकारात्मक ऊर्जा मिल्ने खालका योगहरू पनि देखिएका छन्। इष्टमित्रहरूले साथ दिने युग छ भने गरेका कामहरूबाट राम्रो रहन सक्ने योगहरू ठिक छन्। धनुराशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि रहनेछ। लग्नमा चन्द्रमा केही घण्टा पछाडि धनस्थानमा जाँदा मन पनि हल्का रहनेछ। आफ्नो काम र कर्तव्यहरूप्रति तपाईँ उन्नति र प्रगतिमा अगाडि बढ्दै जाने खालको योग पनि छ र काममा पनि सकारात्मक ऊर्जा हुने भएकाले तपाईँको लागि दिन शुभ। आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहन्छ भने आँटेका ताकेका कामहरूबाट राम्रो रहने योगहरू पनि देखिन्छ। मान सम्मानमा पनि वृद्धि रहन्छ। तपाईँको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो हुने आजको दिनमा धेरै कुरामा सकारात्मक हुने योगहरू आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने युग आज मकरलाई देख्न सकिन्छ। यतिखेर बाह्रौं चन्द्रमा भए पनि केही घण्टा पछाडि भने दिन सकारात्मक बन्दै जाने युग छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहन्छ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक हुने खालका योगहरू छन्। लामो दुर्ग यात्राहरूले पनि साथ दिनेछ। धनस्थानमा भएको अलिकति ग्रहहरूको प्रभावले गर्दा तपाईँलाई शनिको प्रभावले खर्च भने वृद्धि रहला, तर अन्य कुराको लागि भने राम्रो हुने खालको योग देख्न सकिएको छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक हुने योग छ। मन प्रसन्न रहनेछ। तपाईँको कामको लागि सकारात्मक ऊर्जा हुँदै र तपाईँको लागि मन प्रसन्न पार्नको लागि ग्रहहरूको स्वास्थ्य सहयोग आवश्यक पर्ने हुँदा तपाईँले विशेष ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु राम्रो हुन्छ।

0: सकिन्छ।
1: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 648 98 142 73 6001
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आफ्नै दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भोले आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडिबठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिबठे गद्या
0: सम्पर्क की लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा की लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आजै संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईसँग छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको भूत भविष्य अनि वर्तमान सम्बन्धीको जानकारीहरू हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। लामो समयदेखि तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी दिने एउटा प्रयास दिइरहेका छौं। हामी हरेक दिन 98453 97658 र 98142 73601 सिधा कुराकानी गर्दै तपाईहरूसँगका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर तपाईँ आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू भने हामी गर्ने प्रयास गरिरहन्छौं। हामी तपाईँसँग भएका विशेष जानकारी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने र प्रयास गरिरहेको छु। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। जय श्री कृष्ण, राधे राधे हजुर। ए प्रभु, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म तापली गाउँपालिकाबाट गुरु।
0: तापली भनेको उदयपुर होइन?
1: हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: रेडियो खोटाङ।
0: खोटाङबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: भान्जाको।
0: भान्जाको साल महिना गते समय भन्नु त?
1: 2081 साल।
0: 2081 साल कुन महिना?
1: भदौ।
0: हजुर,
1: भदौ।
0: भदौ महिनाको कति गते?
1: 4 गते।
0: के बार थियो?
1: मङ्गलबार।
0: कति बजे?
1: बेलुकाको 9 बजे।
0: ठिक 9 बजे हो।
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
1: उदयपुर जिल्ला।
0: उदयपुर जिल्लामा भयो जन्म होइन?
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको भान्जाको लागि 81 सालको भदौको 4 गते 9 बजे बेलुका जन्म भयो। सप्तरिसा नक्षत्रको तेस्रो पावमा सीताराम अथवा शिवबाट नाम जुरेको छ। कुम्भ राशि हुन्छ, लग्नमा राहु अलिएको र स्वभाव हुन्छन्। पछि गएर अल्पस्थानै बच्चै छन्। राहु भन्ने ग्रह चलिरहेको छ 12 वर्षसम्म। पढाइमा, लेखाइमा, स्वास्थ्यमा अलिकति धेरै कुरामा चोटपट गरेर लाग्नेमा धेरै कुरामा बिग्रेको छ। बुझ्नुभयो नि?
1: कुन राशि भन्नुभयो गुरु?
0: कुम्भ राशि हुन्छ। ग्रहहरूमा अलिकति दोषहरू परेको छ। ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै जानुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: कुन ग्रह गुरु?
0: राहु भन्ने ग्रहको 18,000 पल्ट जप गराउनु। यो 12 वर्षसम्म चल्ने राहु हो, यसले अलिकति अप्ठ्यारो पार्छ, स्वास्थ्य पनि बिगार्छ होइन? अनि हजुर, अनि यसलाई चाहिँ अलिकति ग्रहहरू बिग्रेका छन्। ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्दै अगाडि बढ्नु। एउटा राहु भन्दा अरू केही पनि छैन, सबै कुरामा राम्रो छ है।
1: अनि बाबा मम्मीको सम्बन्ध?
0: बाबा मम्मीसँगको सम्बन्ध पनि ठिकै छ, नराम्रो छैन। ग्रहहरू ठिकै छन्, आत्तिनु पर्दैन है।
1: घरको वास्तु?
0: वास्तुको लागि ठिकै छ।
1: शुभ रङ, शुभ अङ्क?
0: 8 अङ्क राम्रो हुन्छ। सबैभन्दा राम्रो छ रातो रङ, कालो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
1: राहु भन्ने ग्रहको शान्त भन्नु हामी गुरु?
0: हजुर हो।
1: राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर उदयपुरबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईँसँगका विशेष जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कोही हुनुहुन्छ? ए भगवान्, राधे राधे। हजुर हजुर। ए प्रभु, राधे राधे। खोइ त बोल्नु भएको? अलि आवाज सानो आयो, ठुलो आवाजमा बोलिदिनु न है। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? तपाईँको अवस्थामा आएको छ. अझ मोबाइलतिर फर्केर बोल्नु त है भन्दै थिएँ, फोन डिस्कनेक्ट भयो. हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी उपस्थित हुनेछौँ र हामी तपाईँसँगका विशेष कुराकानी गर्छौँ. कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. राधेश हजुर, हे भगवान्, राधे राधे.
2: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म रम्बा गाउँपालिका पाल्पादेखि दीपक पाण्डे बोले गुरु.
0: दीपक पाण्डे पाल्पाबाट भन्नुभयो?
2: हजुर हजुर.
0: कुन पालिकाबाट?
2: रम्बा गाउँपालिका.
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ?
2: होइन, मैले रेडियो मोतीबाट सुन्दैछु गुरु.
0: रेडियो मोतीबाट? रेडियो मोतीबाट मलाई एकचोटि फोन आएको थियो, त्यहाँबाट कहिलेका कहिले कार्यक्रम बज्दैन अरे भन्नु हो र?
2: मैले चाहिँ सुन्दाखेरि त अब 8 बजे बिहान सधैँ यहीँबाट बजिरहन्छ कि गुरु, यहाँबाट सुनिरहेको छु मैले.
0: है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: चाहिँ गुरु आफ्नो छोराको बारेमा.
0: छोराको साल महिना गते समय भनिदिनु त.
2: हजुर गुरु, 2070 साल असार महिनाको 9 गते.
0: असार महिनाको 9 गते
2: 9 बजे बिहान 9:15 गुरु, रूपन्देही जिल्ला.
0: बिहान 9:15 कुन जिल्लामा भयो जन्म अरे?
2: रूपन्देही जिल्ला गुरु.
0: रूपन्देही बुटवलतिर होइन?
2: हजुर हजुर हजुर.
0: रूपन्देही जिल्लामा छोराको लागि यहाँबाट बार के थियो अरे?
2: मंगलबार थियो गुरु.
0: 70 सालको असारको 9 गते मंगलबार हो?
2: हजुर हजुर.
0: लाइकचुर तपाईँले घरमा फेरि श्रीमतीसँग सल्लाह गरेर 70 सालको असारको 9 गते मंगलबार पर्दो रहन्छ के हो भनेर सोधेर फोन गर्नु. अहिले सोचिन्छु राधेश्याम. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, उहाँको बार मिलेन. बार नमिल्नु भनेको समय अथवा साल महिना गते के मिलेन भन्ने कुरामा भर पर्छ. त्यसो भएको हुँदा तपाईँ पनि, मैले फेरि पनि भने म अलिकति तपाईँ अरूभन्दा फरक किन भइरहेको छु भने स्वच्छ काम गरौं. हामीले बोल्दै गर्दा तपाईँहरूले धेरै विश्वास गर्नुहुन्छ, विश्वासघात नगरौं, अच्छाको घरमा जे मन लाग्दैछिन नहेरौं भन्ने मेरो मान्यता मात्रै हो. कोही जिज्ञासु यतिखेर फेरि पनि लाइनमा हुनुहुन्छ, म स्वागत गरिहाल्छु. राधे श्याम प्रभु.
3: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: भोजपुरबाट गजेन्द्र कार्की हो गुरु.
0: गजेन्द्र कार्की भोजपुर. भोजपुर कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
3: भोजपुर अरुण गाउँपालिका हो गुरु.
0: कुन रेडियोमा कार्यक्रम बस्छ त्यहाँ?
3: शङ्कर सभा.
0: है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
3: म छोरीको बारेमा गुरु.
0: छोरीको साल महिना गते समय भनिदिनु त.
3: 2071 साल. त्यही छोराको बारेमा हो गुरु. 2071 साल असार महिनाको 11 गते बुधबार बेलुकाको 8:32
0: छोरा हो कि छोरी पनि थाहा हुन छोडेछ?
3: होइन, छोराको गुरु, यहाँ टिकेको छोराको चाहिँ टिकेको.
0: मन अलिकति कतै गयो यसो हुन्छ है, ख्याल गर्नु है बाजे. अनि कुन जिल्लामा भयो जन्म? भोजपुर कि सङ्घर्षभा कि इत्यादि?
3: भोजपुरमै हो गुरु.
0: भोजपुरमै हो है. भोजपुर जिल्लामा जन्म भयो. 2071 सालको असारको 11 गते बुधबार 8:32 साँझ छोरा हो नि पक्का होइन?
3: हजुर, साँझको.
0: मन अलिक शान्त रहन्छ, ध्यान गर्नु है. बिहान बेलुका गायत्री मन्त्र जप गर्ने मान्छे एकदम थिर हुन्छ क्या, बुझ्नुभयो नि? यो तपाईँको छोराको लागि रोहिणी नक्षत्रको 4वटा भावबाट नाम जुर छ. राशिको नाम बुद्ध प्रसाद, वृष राशि हुन्छ. असारको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिमा जन्म भएको छ. चतुर्दशी तिथि राम्रो होइन, यसलाई शान्ति गराउनु राम्रो हुन्छ. अर्को कुरा, युवताको लागि यतिखेर 12 वर्षको उमेरमा सङ्कटा भन्ने कुरा चलिरहेको छ. 15 वर्षसम्म सङ्कटा छ र 11 वर्षदेखि राहु पनि सुरु भएको छ. 27 सम्म राहु र सङ्कटाले पढाइ चिरित्तै भएर बिग्रियो हो?
3: हजुर, पढाइ त्यति ध्यान दिने
0: त्यति होइन, पुरै बिग्रिन्छ. 15-16 वर्ष हुँदैन, पढाइ छोड्न सक्छ. अनि यो छोरालाई फेरि काल सर्पले पढे रातभरि बोल्छ होइन, सपना
3: राति राति बोल्छ,
0: अनि उठेर पनि हिँड्छ होला, ऐठान भयो भन्छ नि होइन, पहाड एकदम काल सर्पको योग परेको छ. यो छोरो जन्मेपछि तपाईँको मन चाहिँ अशान्ति भएकै रहेछ, यो बच्चा कालसर्पयोग छ, कालसर्पयोग परेको बच्चाको आमा बाउको सम्बन्ध राम्रो हुँदैन भन्छु मैले, कहाँ गएर चाहिँ घरतिर माया कम भएको,
3: यसको लागि के गर्नु पर्ला त गुरु?
0: मैले हजुरलाई के सोधेँ, तपाईँ कतै गएर बा घरतिर माया कम हुन थाले हो कि?
3: ए होइन खै त्यस्तो त भएको छैन गुरु,
0: होइन यहाँ त बर्बाद देखिन्छ, बाबाको स्थानमा राहु छ, त्यही राहु र केतुले कालसर्पै पार्ने हो, ध्यान दिनु है, ध्यान दिनु है, झगडा गरेर केही हुनेवाला छैन, हेर्नुहोस् दुई दिनको जिन्दगी खुसीले बस्ने हो, अनि बल्ल राम्रो हुन्छ, यो सरलाई कालसर्पको शान्ति गर्ने सुनको सर्पहरू बनाएर पूरा रूपमा विधिहरू गरेर अगाडि बढ्नु राम्रो हुन्छ, अरू त त्यस्तो केही छैन, अहिले राहु सङ्कटको शान्ति, कालसर्पको शान्ति, नागपास यन्त्र भन्ने नागपासको बुटीहरू पाइन्छ क्या हामीसँग, त्यो लाउनु, त्यो लाएपछि धेरै कुरामा शुभ हुन्छ, अथवा तपाईँको गाउँतिर धेरै मान्छेले लाउनु भयो होला होइन, उहाँहरूलाई एकचोटि सोध्नु न होइन, अनि कस्तो भयो तिमीलाई त्यो बुटी लाएर भन्नु, सबैले राम्रो भएको छ, नराम्रो कसै लाउँदैन होइन, त्यसो भएको हुँदा तपाईँले पनि त्यो तयारी गर्नु अनि बल्ल अगाडि बढ्नु होइन, अरू केही छ
3: घरको वास्तुहरूको बारेमा के कस्तो छ गुरु?
0: वास्तुहरूको लागि ठिक छ, कालसर्पको शान्तिहरू गर्नु, पूजापाठ गर्नु है,
3: यसको दिदी बहिनीसँगको बाबा मम्मीसँगको सम्बन्ध त्यो शान्ति गरेपछि राम्रो हुँदै जान्छ गुरु?
0: राम्रै हुन्छ, ठिक छ, अलिकति ग्रहमा शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने गर्दा राम्रो हुन्छ है त, छुट्टिन्छ राधेश्याम, हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा थियौं र हामी तपाईँसँग भएका विशेष जिज्ञासा र समस्याको समाधानको लागि हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि हामी तपाईँसँग जोडिएर प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको तपाईँहरूलाई जानकारी दिन्छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी अगाडि बढ्नेछौँ र तपाईँसँगका विशेष कुराहरूको जानकारी म तपाईँलाई दिँदै जानेछु र हामीसँग भएर तपाईँ हरेक दिन हामीसँग जोडिएर प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ, हामीसँग दिउँसो पनि फोन गर्न सक्नुहुन्छ, दिनैभरि तपाईँको फोन सेवा हामीले दिइरहेका छौं, तपाईँ दिउँसो जुन जिल्लाबाट हामीलाई फोन गर्नुहुन्छ हामी तपाईँको सम्बन्धनको लागि तयारी भएर बसिरहेका छौं, आज पनि दिनैभरि फोन गर्न सक्नुहुन्छ, हिजो पनि सबैको फोन रिसिभ भएको छ, सबैलाई हामीले सेवा दिइरहेका छौं। यतिखेर एउटा कमेन्ट आएको छ हाम्रो पात्र एप्लिकेशनमा, नवीन देवकोटा लेख्नुहुन्छ, हरे राम हरे राम राम राम राम राम हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, अलिकति उहाँले अशुद्ध लेख्नु भएको छ है, हरे राम राम राम हरे हरे हुन्छ, अनि हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हुन्छ।

0: गुरुदेव राधे राधे, म तपाईँको नियमित श्रोता नमिराज देवकोटा। कालीकोट जिल्लाबाट म हजुरको कार्यक्रम नियमित रूपमा रेडियोले प्रसारण गरेसम्म रेडियो नयाँ कर्णाली र सनातन रेडियो नेटवर्कबाट दैनिक रूपमा सुन्ने गर्छु। गुरु भन्नुभएको छ, विशेष धन्यवाद छ, कार्यक्रम सुन्नुभएको छ। कार्यक्रम सुनेर अलिकति तपाईँलाई केही न केही परिवर्तन गराउने हाम्रो इच्छा हो। यो तपाईँ लेख्नु भएको छ नि अहिले, हरे राम हरे राम, राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। कृष्ण होइन, कृष्ण भयो भने शुद्ध उच्चारण हुँदैन, कृष्ण अण हुन्छ अन्तिममा। तर भन्ने बेला मान्छेले हरे कृष्ण कृष्ण कृष्ण कृष्ण हो, क्रिस धातु ण प्रत्यय लागेर बनेको हो। क्रिस भनेको के हो? कृषि भनेको माटो, अणलाई व्याकरणले न पनि भन्छ, तर विभाजित गरेपछि, विभक्ति प्रयोग गरेपछि सिधै पहिले शब्द उच्चारणमा कृष्ण भन्न मिल्दैन, तर त्यसलाई पद विच्छेदन गरेपछि त्यसलाई टुक्रा टुक्रा पार्न भनौँ न, होइन, अर्थ लाउने बेला चाहिँ क्रिस धातुमा न, जसले जमिनमा फेरि जन्म लिनु पर्दैन त्यसले भगवान श्री कृष्णको नाम जप्नु भन्छु क्या मैले। हामीलाई वृन्दावनमा गुरुले भन्नुहुन्थ्यो कृष्ण, क्रिस भनेको कृषि धातु, क्रिस भनेको जमिन, अनि नह फेरि फर्किनु पर्दैन है। जसले राधा कृष्णको नाम जप्छ त्यसले फेरि धरतीमा जन्म लिनु पर्दैन। त्यही भएर हरे कृष्ण कृष्ण होइन हरे कृष्ण भन्नुपर्छ होइन। हामी प्रत्यक्ष रूपमा तपाईँलाई यस्तै जानकारी दिइरहेका छौं आज कार्यक्रमको। यतिखेर भने बेला भएको एकैछिन छोटो विश्रामको, विश्रामपछि म तपाईँलाई पुनः स्वागत गर्छु। हामी सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 698 98 142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको तपाईँको यो सयमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग रहन्छौं नेपालभरबाटै के 7 बजिरहेका छौं। यतिखेर प्रत्यक्ष रूपमा कुराकानी अनि तपाईँसँग भएका विभिन्न जानकारीहरू हामी दिने प्रयास गरिरहेका छौं। राधेश्याम गुरुदेव म विवश थापा भनेर हामीले एउटा कमेन्ट गर्नुभएको छ, उहाँको चिना हेर्न तयारी गर्नुभएको रहेछ। आज हामी फोनबाट चिनाएका छौँ, हिजो कमेन्ट गर्नुभएको पाला आउँथ्यो होइन, अन्यथा तपाईँको अहिले पाला आएन। झरना कार्कीले पनि शङ्खुवस्त्रबाट कार्यक्रम सुन्छु गुरुदेव भन्दै हुनुहुन्छ, उहाँको पनि हेर्ने चाहिँ पाला आएन। अर्को छ सुजता धमला, राधे राधे गुरु भन्नुभएको छ, राधे राधे कहाँदेखि कमेन्ट गर्दै हुनुहुन्छ सुजताजीले, कार्यक्रम सुन्दै हुनुहुन्छ भने तुरन्तै हामीलाई अर्को कमेन्ट थप्नुहोला, म तपाईँलाई अझ जानकारी गराउँछु। हामी कार्यक्रम ज्योतिष दर्पण यतिखेर चितवनबाट प्रसारण गरिरहेका छौं। हामी केही दिन नभनौँ एक महिना जति हरायौं भनेको चितवनमा थिएनौं, शङ्खुवस्त्रबा खाँदबारी गएका थियौं, अहिले हामी चितवनमा छौं। अब 3-4 दिन अझ यहीँ रहन्छ 20 सम्म, त्यस पछाडि हाम्रो यात्रा, मैले फेरि पनि भने एक दिन दुई दिनको लागि हामी काठमाडौँ जाने तयारी गर्दैछौ, तपाईँहरू आउन सक्नुहुन्छ है। प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर दुईटा नम्बर हाम्रो लागि हजुरहरूको लागि खुल्ला गरेका छौं, प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिने प्रयास गर्छौं। हामीलाई यतिखेर उर्मिला महतोले पनि रेडियो सनातनबाट सुन्दैछु है, नवलपरासीको प्रतापपुर गोपीगंजबाट भन्दै हुनुहुन्छ, अब उहाँलाई पनि स्वागत गर्दै हामी फोनतर्फ लाग्छौं। को हुनुहुन्छ, कहाँदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ, हामीलाई प्रत्यक्ष रूपमा तपाईँ कुराकानी गर्दै आउन सक्नुहुन्छ। मुना श्रेष्ठले पनि यतिखेर कमेन्ट छोड्नु भएको रहेछ, तर हामी अहिले फेरि पनि भने चिना हेर्ने कमेन्ट होइन, केही महत्वपूर्ण कुराहरू भए कमेन्ट छोड्नुहोला, अन्यथा राधे राधे मात्र लेख्नुहोला है। हामी यतिखेर प्रत्यक्ष फोनमा कुराकानी गर्छौं, को हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: राधे राधे गुरु, जय बहादुर धामी बजाङ बुङ्गलदेखि। हजुर
0: बजाङको बुङ्गलमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ बजाङमा यतिखेर?
1: सेरो सेरो रेडियो आज बजेको छैन गुरु,
0: आज बजेन, केही भयो होला नि त, नेटको समस्या होला, पानी पर्यो होला, हावाहुरी आयो होला होइन?
1: हजुर आज राति
0: कार्यक्रम आएको छैन कि रेडियो आएको छैन? आज
1: आज कार्यक्रम आएको छैन गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भन्दैन त?
1: 2080 साल।
0: 2080 साल
1: वैशाख महिनाको 15 गते।
0: 2080 साल वैशाख महिनाको 15 गते
1: सोमबार।
0: सोमबार
1: बिहानको 9 बजे।
0: बिहानको 9, ठिक 9 बजे हो?
1: हजुर ठिक 9 बजे हो गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: बजाङमै हजुर।
0: छोरा कि छोरी हुने नि?
1: आफ्नै बारीमा हो गुरु।
0: अनि तपाईँ 80 सालमा जन्मिनु भएको त?
1: हजुर
0: मैले उल्टो सुने कि तपाईँले उल्टो भने हो कि तपाईँ
1: 38 साल हो गुरु। 38 साल 80 सालमा 38 हो हजुरले उल्टो सुन्छ कि गुरु?
0: ए 38 साल भन्नुभयो?
1: 38 सालमा भने गुरु।
0: 38 सालको वैशाखको 15 गते के बार थियो?
1: सोमबार गुरु।
0: 9 बजे बिहान तपाईँको आफ्नै हो यो?
1: हजुर आफ्नै हो गुरु।
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने सोमबार जन्मेको मान्छे कुन जिल्ला अरे? बजाङ होइन?
1: हजुर
0: राशिको नाम चाहिँ खीबाट नाम आउँछ, खिमानन्द नाम आयो, मकर राशि हुन्छ, अष्टमीको दिनमा जन्म भएको छ है। हजुरको हजुरको चिना छ कि छैन?
1: चिना छ गुरु।
0: चिना छ भने यसो गरौँ न, तपाईँको धेरै कुरा बिग्रियो होइन?
1: हजुर
0: एकचोटि मलाई तपाईँको चिनाको फोटो खिचेर हाम्रो व्हाट्सएप नम्बर हजुरलाई थाहा छ
1: छैन गुरु यहाँ चल्दैन नेट खेती गुरु
0: नेक्स्ट चल्ने ठाउँमा आएको बेला फोटो खिचेर मलाई त्यहाँ हालिदिनु अनि म तपाईँ त्यो समय अनुसार फेरि हेर्छु नौ बजे हुँदा धेरै फरक पर्छ है त्यही गरौँ ल अहिले छुट्टिन्छु राधे राधे
1: राधे राधे
0: उहाँको अलिकति धेरै फरक आएको कारणले गर्दा हेर्न सकिएन चिना छ भने चिनाबाट समय पत्ता लाऊ भन्ने सल्लाह भयो मणिराम भट्टराईले पनि हाम्रो पात्रमा गएर राधे राधे लेख्नु भएको छ रेडियो खोटाङबाट है भन्ने हुनुहुन्छ धन्यवाद छ रेडियो खोटाङ बजिरहेको छ किनकि रेडी खोटाङलाई यतिखेर खिलनजीले पहिलेबाटै मेहनतका साथमा चाहिँ अगाडि बढाइरहनु भएको छ कहिलेकाहीँ पहाड़तिरको ठाउँ हो चट्याङ लाग्छ होइन अलिकति केही न केही कहिलेकाहीँ समस्या हुन्छ धेरै गुनासो गर्नुभएको थियो मैले उहाँलाई पनि भने कार्यक्रम अहिले पनि बजिरहेको छ सधैँभरि बज्छ भन्ने जानकारी भएको छ वेदनाजीले श्री राधे गुरु सन्चय भइसकिन्छ त गुरु भन्नुभएको छ एकदम ठिक छ गुरु साँझ बत्ती बाहिर बाल्ने हो कि भित्र हो नि गुरु भन्नुभएको छ भित्र बाल्नुपर्छ भनेको सुनेको थिएँ खास कुरो के हो गुरु भन्ने सुन भनिदिनु भए आभारी हुने थिएँ राधे राधे भन्नुभएको छ अब यो यस्तो सामान्य कुरामा तपाईँलाई म प्रश्न पार बुझाउँछु एकदम ध्यान दिनु ल साँझ बत्ती भनेको यहाँ बाल्ने त्यहाँ बाल्ने होइन क्या साँझ बत्ती जहाँ बाले पनि हुन्छ अब फेरि मैले यसो भन्दै गर्दा बाहिर बाल्ने हो र त भित्र होइन होइन फेरि मन्दिर कोठामा अनिवार्य बाल्नु पर्यो आफ्नो घरमा हुन्छ नि त एउटा पूर्व उत्तरपट्टिको कोठामा पूर्व उत्तरपट्टिको साइडमा एउटा मन्दिर स्थापना गरे त्यहाँ अनिवार्य रूपमा बाल्नु पर्यो अनि बाहिर तुलसीको मुठमा बालेको झन सुनमा सुगन्ध भइगयो होइन त्यति दुई ठाउँमा चाहिँ अनिवार्य बाल्नु पर्यो यसको अर्थ के हो भने साँझमा घरमा चाहिँ बत्ती बाल्नु है साँझमा चाहिँ घरमा कहिल्यै पनि झुकिएर पनि तपाईँहरूले चाहिँ घर अँध्यारो राख्न हुँदैन लक्ष्मीको आगमन हुँदैन जुन घरमा सफा छ जुन घरमा चाहिँ साँझमा बत्ती बल्छ जुन घरमा साँझमा भित्र चाहिँ बत्ती बाल्ने मैले कति ठाउँमा देखाएको छु क्या लु लु लु साँझ पर्यो है भन्ने अनि अँध्यारोमा टर्च बाल्दै बाल्दै बाल्दै आएर तुलसीको मठमा चाहिँ बत्ती बाल्न हुँदैन हजुर घरमा पुरै उज्यालो घर एकदम सकारात्मक हुनु पर्यो साँझमा लक्ष्मीको आगमन हुँदा अँध्यारो हुन भएन लक्ष्मीले धिक्कारेर जानुहुन्छ घरमा बरु सहरीमा धेरै उठ्छ न बत्ती कति उठ्छ र वरिपरि घरमा भएका तिनतिरका बत्ती मजाले बालिदिनु त चारतिरका बत्ती एक दुई घन्टा के फरक पर्छ र अनि त्यस पछाडि सबै घरको समसुममा बत्ती भएर सुत्नुहोस् आफ्नो काम गर्नुहोस् होइन त्यसो भएको हुँदा तपाईँहरूले एउटा कुरो के ध्यान दिनु पर्यो भने बत्ती बाल्नुको धार्मिक महत्व सँगसँगै वैज्ञानिक कारण पनि हुन्छन् क्या साँझमा किरा फटेङ्ग्रा नआउन् घरको सरसफाई गर्न मतलब हुन्छ नि घरमा घरमा काम सबै वरिपरिका काम भएपछि घरभित्र आएपछि बत्ती बाल्दै बाल्दै बाल्दै घरमा के छन् थानको मुर्खु गर्न पाइयोस् भनेर त्यो साँझ बत्ती बाल्नुको अर्को उता तात्पर्य रहन्छ भनेको साँझमा बत्ती बाल्नुको अर्को धार्मिक कुरा भनेको घरलाई अन्धकार पार्यो भने साँझमा लक्ष्मी रिसाउनुहुन्छ नाराज हुनुहुन्छ अनि साँझमा प्राय शिवजी पनि पार्वतीको साथमा आकाशमण्डलमा अन्तरिक्षमा घुमिरहनु भएको हुन्छ जुन घरमा बत्ती बलेन त्यसलाई भगवान्ले पनि श्राप दिनुहुन्छ भनेको धिक्कार छ तँलाई यति मैले सम्पत्ति दिएँ घर बनाइस् बत्ती हालिस् बाल्दिनस् ए होइन भने के हो भने घरलाई उजाड पार्नु पर्यो घर मन्दिर हो मन्दिर कहिले अँध्यारो हुन हुँदैन है तपाईँले एकदम प्रष्ट रूपमा बुझ्नु होला हजुरहरूलाई मैले भनेको कुरा कति विश्वास लाग्छ ध्यान दिएर सुन्नु तपाईँहरूको गाउँ गाउँमा यतिखेर कार्यक्रम बजिरहेको छैन भने सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँ प्रत्यक्ष रूपमा आउन सक्नुहुन्छ हामीसँग र प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य र वर्तमान समितिको जिज्ञासाहरूको समस्याको समाधान पनि लिन सक्नुहुनेछ अहिले कार्यक्रममा फेरि पनि कमेन्ट गरिरहनु भएको छ उर्मिलाजीले पासनीको लागि भनेर मलाई कमेन्ट गर्नुभएको रहेछ पासनीको लागि चाहिँ दिउँसो मलाई फेसबुकमा यसो म्यासेज छोडिदिनु न भइहाल्छ नि सबै कुरा रेडियोमा हेर्न मिल्दैन क्या कति कुराहरू तपाईँले पासनीको लागि कपाल मुण्डनको लागि छेवरको चाहिँ त्यसलाई छेवर भन्नुहुन्छ होइन, छेवरको लागि कान्छने साहित नाक्छने साहित तपाईँको होइन नाम जुराउनुको लागि दिउँसो 10 बजे पछाडि फोन गर्नुहोस्, हामी तपाईँलाई त्यसको लागि सेवा गर्छौँ। नाम जुराउन पास्नेहरूको साहित्यहरू हेराउनको लागि तपाईँले टिकट लिनु पर्दैन, तपाईँको लागि हामी फोन मात्रै गर्नु पर्यो। फोनै आउँदैन आज भोलि, तपाईँले के भन्नुहुन्छ, दिउँसो त फोनै लाग्दैन गुरुबा भन्नुहुन्छ, कहिले काहीँ फोन उठ्दैन आफन्टमा छ, तर फोन लाग्दैन भन्नुभएको तपाईँ गल्ती हो, किनकि फोन लागिरहन्छ। फोन आज भोलि बिल्कुल म भन्ने एउटा कुरा, पहिले भोलि एक दिनमा 100 वटा फोन आउँथ्यो, 80-90 वटा फोन आउँथ्यो, आज भोलि फोन भनेको 500 वटा मात्रै आउँछ हो। त्यही भएको भएर तपाईँले फोन गर्नुहोस्, दिनैभरि फोन लाग्छ, तर 10 बजे पछाडि गर्नु पर्यो। हे अब 9 बज्ने बित्तिकै फोन गर्नु त उठेन भन्नुहुन्छ, फेरि फोन 10 बज्ने बित्तिकै फोन गर्नुहोस् न, अफिस टाइममा फोन गर्नुहोस् त, हामी पनि कार्यक्रम सकेर थोरै खानाहरू खाएर भोजन लिएर अनि बल्ल तपाईँहरूसँग फोनमा जाने हो नि त, फोन उठाउन होइन। त्यही भएको भएर तपाईँले जहिले पनि दिउँसो 10 बजेदेखि बेलुका 6 बजेसम्म फोन गर्नुहोस्, फोन रिसिभ हुन्छ पक्का है। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, स्वागत गर्छु, को हुनुहुन्छ? राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? ए हजुर हजुर हजुर, ए प्रभु, राधे राधे राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइरहेको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौ। सुजता धमला लेख्नुहुन्छ, राधे राधे गुरु, काठमाडौँबाट भन्नुभएको छ, काठमाडौँ कहाँ बस्नुहुन्छ? हामी पनि काठमाडौँ आउँदैछौँ भाइ, चिनाएर हेर्न भए 21 गते पछाडि सम्पर्कमा रहनुहोला, अथवा आज भोलि नै फोन गरेर तपाईँले चाहिँ हामीलाई म पनि भेट्छु है भन्नुहोला, चिनाएर नै भए है। हामी काठमाडौँमा सम्भवतः एक दिनको लागि चिनाएर छौँ, तर धेरै चिनाएर मान्छे कमै हुनुहुन्छ होला, फोन धेरै आएको छैन भन्ने खबर आइरहेको छ। त्यसो भएको हुँदा काठमाडौँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ 20 गते पछाडि हामी काठमाडौँ आउँदैछौँ, कहिले आउँछौँ, 22-25 गतेसम्ममा कहिले आउँछौँ, हामी तपाईँहरूको फोनको आधारमा जानकारी गराउँछौँ। फेरि फोन गर्नु भएन भने चाहिँ हामी थपक्क आउँछौँ, आफ्नो काम गरेर थपक्क फर्किन्छौँ, तपाईँहरूले भेट्ने भनेर खबर गर्नुभयो भने चाहिँ हामी तपाईँलाई भेट्ने प्रयास गर्छौँ है। तर एक दिनको लागि मात्रै है, बुझ्नुभयो कि भएन, एक दिनको लागि चाहिँ हेर्न पाइन्छ, तर तपाईँ धेरैजना हुनुभयो भने भेट हुन्छ। अब तपाईँ एकजनाले मात्रै फोन गर्नुभयो भने फेरि भेट्न हुन सक्छ है त, यति भने मैले, तर दिउँसो सम्पर्कमा अवश्य नै रहनुहोला आज वा भोलि है। राजकुमारजीले लेख्नुहुन्छ, म राजकुमार राई हो गुरु, म ओखलढुङ्गाबाट हो, हाल मलेसियामा हो गुरु, समय मिलेसम्म अनलाइनबाट रेडियो सनातन नेटवर्कबाट ज्योतिष दर्पण सुन्ने गर्छु गुरु। हजुरले धर्म र विज्ञानको कुरा जोडिहाल्नुभयो गुरुदेव, मैले सुनेको विज्ञान बिना धर्म अन्धो हुन्छ, धर्म अन्धो हुन्छ, धर्म बिना विज्ञान लङ्गडो हुन्छ, धर्म बिना विज्ञान लङ्गडो हुन्छ गुरु राधे राधे है। अलि उल्टो भन्नुभयो कि तपाईँले होइन, कि उल्टो हो यसको अर्थ के हो भने, ज्योतिष शास्त्रले धर्म संस्कारले हाम्रो पूर्वीय पाश्चात्य साहित्यहरूले ग्रन्थले के भन्छ भने, मंगल ग्रह वा फलान्ठमा छ भनिदियो होइन, तर त्यसलाई हामी जान सकेनौ, ज्योतिष बिना अथवा धर्म बिना, धर्म बिना चाहिँ विज्ञान ठिक, धर्म बिना विज्ञान अन्धै हुन्छ र विज्ञान बिना ज्योतिष शास्त्र अथवा हाम्रो ग्रन्थहरू लङ्गडो हुन्छ भने भन्नुभयो भने, हामी मंगल ग्रहमा चन्द्रमामा हामी जान सक्दैनौँ, हामीले छ चाहिँ भनिदिन्छौँ, यस्तो यस्तो छ है त्यहाँ पनि भनिदिन्छौँ, तर जानको लागि चाहिँ प्रवृत्तिको लागि विज्ञान चाहिन्छ होइन, त्यही भएर विज्ञान र ज्योतिष शास्त्र मिल्छ अथवा धर्म शास्त्रहरू मिल्छ, तर यसलाई मिलाउने प्रयास तपाईँहरूले गर्नु पर्यो, मिलाउने प्रयास चाहिँ गर्नु भएन आनन्द फेरि कसरी हुन्छ होला होइन? लक्ष्मीगिरी राजा गुरुले म सोलुकुम्बबाट रेडियो खोटाङबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ लक्ष्मीजीले. कुन रेडियोमा कार्यक्रम के अरे कुन ठाउँबाट सुन्नुहुन्छ सोलुकुम्बको कुन पालिकाबाट नाम लेखिहाल्नु त फटाफट रूपमा है. अनि अर्को छ मणिराम भट्टराईजीले कमेन्ट गर्नुभएको छ गुरु मेरो घरमा उत्तर पूर्वपट्टि पूजा कोठा छ तर छतको बाहिर तनेकोमा पर्छ पूजा कोठा भन्दा मुनि बरन्डा छ अरू कोठा छैन मलाई कसै कसैले तेरो पूजा कोठा घर भन्दा मा बाहिर भयो भित्र बनाउनु भन्नुहुन्छ खास कुरा के भन्नुभएको छ यो बाहिरभित्र फेरि यो कुरो वैयत कुरो सुन्नुपर्छ कि घरिघरि मणिरामजी बाहिरभित्र लेखेकै छैन शास्त्रले तपाईँको चाहिँ घरमा सबैको घरको पूर्व र उत्तरपट्टिको क्षेत्रबाट चाहिँ सकारात्मक ऊर्जा पोजिटिभ ऊर्जा प्राप्त हुने भएकाले तपाईँहरूले हरेकको घरमा पूर्व उत्तरमा टोयलेट भर्याङहरू केही नराख्नु भान्साहरू केही नराख्नु खुल्ला कोठा राख्नु घरभन्दा बाहिरपट्टि बारीहरू छन् भने पनि सकभर पानीहरू राख्नु भनेको खाने पानीहरू फेरि सेफ्टी ट्याङ्की राख्नु हुँदैन अनि फूल रोप्नु बगैँचा बनाउनु मन्दिर बनाउनु भन्छ क्या त्यो एरियामा हो भित्र बाहिर कहीँ लेखा छैन है. टेक बहादुर भुजेल गुरु राधेराधे म भोजपुरदेखि हो म सनातन रेडियोदेखि सुन्दैछु गुरु असारमा ग्रह शान्ति रुद्री र हवनको लागि कुन दिन जोर्छ जानकारी गराइदिनु हुन अनुरोध छ भन्नुहुन्छ. अब हेर्नुपर्छ मैले पनि सायद मैले हिजो कसलाई हो 20 गते राम्रो छ भनेको छु हेरेर 20 गते छ त्यसपछि मैले हेर्नुपर्छ यही महिनामा गरिहाल्नुहोस् है. यसपालि साउन महिना कुर्न हुँदैन साउन महिनामा यसपालि साहित्यहरू पनि छैन ध्यान दिनु है त. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विशेष कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छौ. कार्यक्रमको अन्तिम भागमा फेरि पनि जानकारी गराउँछु आज भोलि र पछि.

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420-59801,
3: जनक पौडेली 98520-58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
7: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, खानबारी सङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्त सम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
0: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि 5 बरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: 5 बरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाई खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि 5 बरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल।
0: 5 बरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। विश्वकप फुटबलमा मेक्सिको र इक्वेडर बीचको खेल जारी छ। यो समाचार तयार पार्दासम्म मेक्सिको 2-0 गोलको अग्रता लिएर खेलिरहेको छ। त्यस्तै नर्वे विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश गरेको छ। नर्वेले अमेरिकाको डालासमा आइवरी कोस्टलाई 2-1 गोलले पराजित गरेको हो। नर्वेले अब क्वार्टर फाइनलमा स्थान पाउन आइतबार ब्राजिलसँग खेल्नेछ। यस्तै अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि 3-0 विजयी भएको छ। यो सँगै प्रतियोगिताको अन्तिम 16को यात्रा पनि तय गरेको छ। सो खेलमा केलेन एम्बापेले 2 गोल गरेका छन्। यसैबीच ब्राडली बारकोलाले 53 मिनटमा फ्रान्सका लागि 2 गोल गरेका थिए। यस विश्वकपमा एम्बापेले गरेको गोल संख्या 6 पुगेको छ र उनी सर्वाधिक गोल गर्ने खेलाड़ीको रूपमा सूचीमा अर्जेन्टिनाका लियोनल मेसीसँगै शीर्ष स्थानमा छन्। अब क्वार्टर फाइनल प्रवेशका लागि फ्रान्सले पाराग्वेको सामना गर्नेछ। रासोपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। शपथ कार्यक्रम बिहान 11 बजे पार्टी कार्यालयमा राखिएको छ। चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 900 केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम आज राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए। उनका अनुसार शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रासोपाको तयारी छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार भएको छ। हाल लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा अधिकांश क्षेत्रमा बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा 20 रूपियाँ र डिजल मट्टीतेल प्रति लिटर 30 रूपियाँले घटेको जनाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रूपियाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलो लिटर अमेरिकी डलर 265 र एलपी ग्यास प्रति सिलिण्डर 100 रूपियाँले घटाएको हो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढेपछि नेपालमा पनि इन्धनको मूल्य बढ़ेको थियो, तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि निगमले नघटाएको भन्दै आलोचना समेत भएको थियो। नेपालका लागि अति जोखिमयुक्त हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीलाई जलवायु उत्थानशील बनाउन अन्तर्राष्ट्रिय अनुकूल कोष बोर्डले नेपालका लागि 1 अर्ब 33 करोड़ बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालन हुने सो परियोजनाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका 5 विकट जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
1: प्रतिरोधात्मक आप टिकाउ हुलास छ त अरू कतिले खोज्दै।

0: टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड
1: ओहो जेठा बजार खरिद कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा
2: कहाँ काका हुलासस्ता पाता किन सहरसम्म को जाओस्
1: हरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ
2: ए त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका
4: हुलास भए अरू किन खोज्ने

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि सानैमा घर कर्जा।

0: ब्रान्ड 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिङ कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: नेपालका अति जोखिमयुक्त हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीलाई जलवायु उत्थानशील बनाउन अन्तर्राष्ट्रिय अनुकूल कोष बोर्डले नेपालका लागि 1,33,00,00,000 बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालय संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालन हुने सो परियोजनाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका 5 विकट जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। बजार अनुगमन र नागरिक स्वास्थ्य सुरक्षाका लागि गृह मन्त्रालयले विशेष निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको जनगुनासो बढ़ेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो। मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहीका सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको हो। मन्त्रालयले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्देशन जारी गरेको हो। नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई तीव्रता दिने आदेशमा उल्लेख छ।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संघ सभा 95.5 मेगाहर्ज।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
6: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले

0: सरसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
0: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
0: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
0: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शंकर सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खुल्ने दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 9842226667।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
0: र 9193276775।

0: digital nepal chakma anige hekangyam mo lori hekyang ainan thosa usurbanu ningwa kebakpa banking ra labo khokum muktinath vikas bank re tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha of ketmapong
1: नमस्कार वडाध्यक्षज्यू
2: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
2: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
2: यो मेरो सुर त हाम्रै सरकुवा सभाको डबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
5: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा
5: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 9842827076
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खाजारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी शङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय शङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात प्रति केजी मात्र ₹49 तीन जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95
10: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी शङ्खुवा सभा फोन नम्बरहरू 0295562001 र 97449222020

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.
3: Aayo sab ko ghar ghar maayo.
1: Namaskar, tapai le sundai uncha radio samka sabha 95.5 megahertz.

आज कमेर पानीले हामीलाई साथी बनायो, आज कमेर पानीले हामीलाई साथी बनायो।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
2: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 029562201 र 97449922520।
3: एमसीएसए कम्प्युटर सेन्टर खादबारी संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
4: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिस्निङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752667, मोबाइल 9743846084।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखिको ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाटबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी सङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्त सम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, 3 जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
0: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी सङ्खुवा सभा, फोन नम्बरहरू 0295-62-201 र 97-4-22-520।
5: नमस्कार है वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
3: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे
13: सफाई गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपिडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: आयो सबको घर घरमा।
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
19: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
20: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
19: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
20: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
19: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
20: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
14: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 98606040
13: र 98193675.

डिजिटल नेपाल चकमा अनिगे हेकङ याम्मो लरि हेक्यान फाइनान्स फोसा उसुरबानु निङवा केबक्पा ब्याङ्किङ र लाबो फोकुम मुक्तिनाथ विकास ब्याङ्क रेतेन्छा आपलुङ चोगुबा।

0: सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9943318049।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइन र सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98520-28-6646।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
4: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: नागरिकता सम्बन्धी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा अस्वीकार। र विश्वकप फुटबलमा इक्वेडरलाई पराजित गर्दै मेक्सिको अन्तिम 16 प्रवेश, नर्वे र फ्रान्स पनि।

AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, गान्धीपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
2: काठमाडौँ स्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरणमा विभिन्न संचार माध्यममा आएका समाचारहरूको खण्डन गर्दै स्पष्टीकरण दिएको छ। स्पष्ट पार्दै थुप्रै रिपोर्टहरू गलत र भ्रामक रहेको बताएको हो। दूतावासले जर्मनी स्थित नेपाली कार्यवाहक राजदूतलाई बैठकका लागि निमन्त्रणा मात्र गरिएको जनाएको छ। स्पष्टीकरणका लागि सोधपूछ भने नगरिएको दूतावासको भनाइ छ। दूतावासले कूटनीतिमा सानो भिन्नता जस्तो देखिए पनि यसको ठूलो अर्थ रहने स्पष्ट समेत पारेको छ। सो बैठकको क्रममा जर्मनीको तर्फबाट नेपाललाई कुनै पनि विरोध पत्र वा अन्य कागजातहरू हस्तान्तरण नगरिएको दूतावासले जनाएको छ। राहदानी खरिदको कानूनी प्रक्रिया वा अदालतमा चलिरहेको मुद्दाको परिणामलाई लिएर चेतावनी नदिएको जर्मन दूतावासको भनाइ छ। जर्मनीले न्यायपालिकाको स्वतन्त्र प्रति सदैव छ। दूतावासले आफ्नो स्थापित मान्यता अनुसार अदालतमा विचाराधीन रहेका मुद्दाका बारेमा कुनै टिप्पणी नगरेको समेत प्रष्टीकरण दिएको छ।
1: राष्ट्रपतिका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सदस्य र पदाधिकारीले शपथ लिएका हुन्। चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 99 केन्द्रीय सदस्यहरूले एकसाथ शपथ लिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए। शपथ लगत्तै केन्द्रीय समितिको बैठक बस्ने तयारी छ। केन्द्रीय समिति बैठकमा मनोनित गरिने पदाधिकारी र सदस्यहरूबारे छलफल हुने बताइएको छ। 51 जना सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्रुटि भएको भन्दै राष्ट्रपतिले 2 निर्वाचितको सूचीबाट हटाएर नयाँ 2 राखिएपछि विवाद भएको छ।
2: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार भएको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश क्षेत्रमा बादल लागेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको 1-2 स्थानमा मेघगर्जन र छट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखा जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र छट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र छट्याङसहित मध्यमसम्म वर्षा र हिमपात तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र छट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यसै गरी राति देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र छट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल 20 रूपियाँ र डिजल मटितेल प्रति लिटर 30 रूपियाँले घटेको जनाएको हो। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रूपियाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर 265 र एलपी ग्यास प्रति सिलिण्डर 100 रूपियाँले घटाएको हो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढेपछि नेपालमा पनि इन्धनको मूल्य बढेको थियो। तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि निगमले नघटाएको भन्दै आलोचना भएको थियो। पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरूप इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल, डिजेल र हवाई इन्धन तथा एलपी ग्यासमा समेत घटेर आएको निगमले जनाएको छ। अब पेट्रोलको मूल्य प्रति लिटर 194 रूपियाँ 50 पैसादेखि 197 रूपियाँ कायम भएको छ। डिजलको मूल्य 192 रूपियाँ 50 पैसादेखि 195 रूपियाँ कायम भएको छ। त्यस्तै एलपी ग्यासको मूल्य भरिएको एक सिलिण्डरको 2060 र आधा भरिएको सिलिण्डरको 1030 रूपियाँ कायम भएको छ।
2: गुल्मीको धुरकोट गाउँपालिका मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासमा परि एक महिलाको मृत्यु भएको छ। श्रीमान भेषराज भण्डारीले बारीमा जंगली बदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको चिया हुमकला भण्डारीको मृत्यु भएको। जंगली जनावरले दुःख दिएपछि थापिएको पासमा परेर श्रीमती हुमकला गैराती घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ।
1: सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने प्रक्रियालाई अगाडि बढ़ाउने भएको छ। आदेश जारी गर्दै प्रधानमन्त्री बनको व्यवस्थापकीय सुधार र रणनीतिक साझेदारीका लागि कम्पनीमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन्। सरकारको सुशासन योजनाका मूल मर्महरूलाई ध्यानमा राखेर कार्य सम्पादन गर्न उनले निगम सम्बद्ध सबैलाई वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री शाहले निगमको उत्तरोत्तर प्रगतिको कामना गर्दै सो रूपान्तरणकारी प्रक्रियामा सरकारवाला सबै पक्षबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको समेत उल्लेख गरेका छन्। निगमले आज बिहान 68 वर्षगाठका अवसरमा न्यूरोड स्थित मुख्यालयमा प्रभात फेरी आयोजना गरेको थियो।
2: नेपालका अति जोखिमयुक्त हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीलाई जलवायु उत्थानशील बनाउन अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि 1,33,00,00,000 बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुने यस परियोजनाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका 5 विकट जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। मन्त्रालयले समुदायमा आधारित अनुकूलन मार्फत नेपालका संकटासन्न समुदायको खाद्य प्रणालीको उत्थानशीलता सुधार शीर्षकको परियोजना सञ्चालन गर्न लागेको हो। सो अनुदान नेपालले अनुकूलन कोष अन्तर्गत आफ्नो राष्ट्रिय सीमा अनुसार प्राप्त गरेको हो। परियोजनाको वित्तीय व्यवस्थापन नेपाल सरकारबाटै बजेट तथा सरकारी कोष प्रणाली मार्फत गरिनेछ। परियोजना आगामी 6 वर्षसम्म सञ्चालन हुनेछ। परियोजनाले कर्णाली प्रदेशका हुम्ला, कालीकोट र मुगु तथा सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्लाका 11 स्थानीय तहलाई समेट्नेछ।
1: बजार अनुगमन र नागरिक स्वास्थ्य सुरक्षाका लागि गृह मन्त्रालयले विशेष निर्देशन दिएको छ। देशभर सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको जनगुनासो बढ़ेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो। मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाबदेहीता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले सो विषयमा गम्भीर ध्यानकर्षण भएको जनाउँदै निर्देशन जारी गरेको हो। नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको छ।

AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अस्वीकृत गरेको छ। अदालतले जन्मसिद्ध नागरिकताको सम्बन्धमा विद्यमान कानूनी स्थितिलाई समर्थन गरेको हो। राष्ट्रपति ट्रम्पले कागजात विहीन आप्रवासी र अस्थायी भिसा धारकका सन्तानहरूले स्वतः रूपमा पाउने जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने घोषणा गरेका थिए। अदालतको फैसला कार्यकारी आदेशलाई चुनौती दिनेहरूका लागि कानूनी विजय भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो फैसलापछि अब अमेरिकामा जन्मेका बच्चाहरू जसमा कागजात विहीन आप्रवासीहरू र अस्थायी भिसा धारकहरूबाट जन्मेका बच्चाहरूले पहिले झै अमेरिकी नागरिकता प्राप्त गर्न सक्नेछन्।
2: सहायक मेक्सिको विश्वकप फुटबलमा इक्वेडरलाई पराजित गर्दै अन्तिम सोह्रमा प्रवेश गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको दोस्रो चरणको खेलमा मेक्सिकोले इक्वेडरमाथि 2-0 गोल अन्तरले जितेको हो। त्यस्तै नर्वे पनि विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेको छ। नर्वेले अमेरिकाको ड्यालसमा आइभरी कोस्टलाई 2-1 गोलले पराजित गरेको हो। नर्वेले अब अन्तिम सोह्रमा ब्राजिलसँग खेल्नेछ। त्यस्तै अर्को खेलमा फ्रान्स स्वीडेनमाथि 3-0 विजय भएको छ। योसँगै उसले प्रतियोगिताको अन्तिम सोह्रको यात्रा तय गरेको छ। यो खेलमा केलिन एम्बापेले 2 गोल गरे। ब्राडली बारकोलाले 53 मिनटमा फ्रान्सका लागि दोस्रो गोल गरे। अब क्वार्टर फाइनल प्रवेशका लागि फ्रान्सले पारागोएको सामना गर्नेछ। हवस् कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौ। नमस्कार।

0: सबै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: त्यस्तो के कुरा थियो?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सभाको नमुना एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाक तथा

0: निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429981, जनक पौडेली, 98525854 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
7: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
8: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420501।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफले।
10: सम्पर्क 98433-47262,
9: 98-10-55-55-85
10: र वाट्सएप नम्बर 98-5-20-28-646।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी सङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
12: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा फोन नम्बरहरू 029562001 र 97449022520।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860946000
15: र 9919327375।
16: आयो सबको घर घरमा।
17: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
0: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: MCSA कम्प्युटर सेन्टर खादबारी शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
4: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

DJ with Mr. Rajiv.

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संघ सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलेतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
2: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771447।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842069801, जनक पौडेली 9852558344 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले,
8: सम्पर्क 9843347262,
7: 9010555580
8: र वाट्सएप नम्बर 9852286646।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
8: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।
10: के निशा,
8: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
11: प्रोप्राइटर प्रतीक्षा दाहाल,
10: सम्पर्क नम्बर 99163555553
11: र 99423180। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका 1, प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 029590667 र 98422267।
12: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सभाको दबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्टार खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा,
9: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, संखुवा सभा।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520555768, 98520555768।
17: साथै 98520557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संस्था सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029556580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-520-28-646।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौँ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
7: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 98 60 96 40 00
11: र 98 19 32 76।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: अर्को तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। रासुपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमा 1 अर्ब 40 करोड़ डलर, पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुँदै अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। नेपाली सेनाले पनि 3 चरणको पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितौन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनाथ गरेको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकाहरूलाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनुपर्ने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्यधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलिकै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नु भएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नु भएको हो। राष्ट्रसभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यान आकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाई छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए त्यसबारेमा 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्रै बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनुभयो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभएको छ। राज्यसभाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम बागले र सोभिता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगे निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन्। 51 केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। यस्तै राज्यसभाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
3: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बजारमा बारम्बार देखिने औषधि अभाव समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौजदा दर राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको थालेको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्काका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणसँग जोड़िएका कारणले औषधि अभाव हुने गरेको छ। मूल्यका कारण क्यान्सर उपचारमा प्रयोग हुने औषधि र दुर्लभ रोगमा प्रयोग हुने अफरन ड्रग्समा अझै अभाव रहेको उहाँले बताउनुभयो। यस्ता जीवन रक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको उहाँको भनाई छ। यसैबीच रेबिज खोप अभावबारे विभागलाई आधिकारिक जानकारी नआएको निमित्त महानिर्देशक खड्गीले बताउनु भएको छ। सरकारी खरिद प्रक्रिया ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै खरिद अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबारबाट झण्डै 1 अर्ब 40 करोड़ डलर अर्थात 2 खर्ब 11 अर्ब रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पले यसै विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024 देखि 2026 बीच उहाँको व्यक्तिगत सम्पत्ति 2 अर्ब 30 करोड़ डलर बाट बढ़ेर 6 खर्ब 50 करोड़ डलर पुगेको फोर्ब्सले जनाएको छ। क्रिप्टो करेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्दको आरोप लाग्दै आएको छ। तर व्हाइट हाउसले ती आरोप अस्वीकार गर्दै ट्रम्प र उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्दमा संलग्न नरहेको जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलोपटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 2:15 बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै भोलि बिहान 6:00 अमेरिका र बोस्निया एण्ड हर्जगोविना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोली बीच 3 मैत्रीपूर्ण खेल भएकामा अमेरिकाले 2 जितेको छ भने 1 बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1,40,000,000,000 पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभयो।

0: तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटे लगतै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री वितरण बन्द गरेका छन्। धेरै पम्प बन्द हुँदा संचालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मोटर तेलमा 30 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाएको थियो। तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जाना जान हिजो पेट्रोलियम पदार्थ लोड नगर्न कृत्रिम अभाव सृजना गरिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही गर्ने प्रक्रिया थालेको उहाँले बताउनुभयो। यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। पेट्रोलियम पदार्थको भाव घटाएसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद छिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाको लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ। डेंगीका बिरामी बढ़न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर अभियान सञ्चालनको रणनीति तयार भएको महानगरले जनाएको छ। डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने तयारी छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा 4 र 5 अध्यापन गराउने 360 जना शिक्षक शिक्षिकालाई निर्माणात्मक मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी 2 दिने तालिम दिएको छ। आधारभूत कक्षा 4 र 5 विद्यार्थी मूल्याङ्कन कार्यविधि 2083 बमोजिम विद्यार्थीको नियमित मूल्याङ्कनका लागि यो तालिम प्रदान गरिएको हो। सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गतको 89 बुदामा समेत निर्माणात्मक मूल्याङ्कन कार्यान्वयनको व्यवस्था उल्लेख छ। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 2157 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 21,40,546 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँडरक्सी खाएर गाड़ी चलाउने 82, नियम विपरीत राइड सेयरिङ गर्ने 101, संकेत बत्ती उल्लंघन गर्ने 105 र तीव्र गतिमा गाड़ी चलाउने 117 जनालाई कार्यवाही गरिएको छ। र वैदेशिक रोजगारीकामा विभिन्न देश पठाइदिने भन्दै 83 लाख रूपियाँ ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका 42 वर्षीय वाङदी लामा, रामेछापका 38 वर्षीय ललित भारद तामाङ, धादिङकी 34 वर्षीय सन्तोषी लामा, काठमाडौँको चन्द्रागिरी नगरपालिका 8 बस्ने 41 वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 बस्ने 29 वर्षीय शरीफ गिरी रहेका छन्। वाङदीले अजरबैजान पठाइदिने भन्दै 1 जनाबाट 50,000, ललितले कोसोभो पठाइदिने भन्दै 1 जनाबाट 2,50,000, सन्तोषीले स्पेन पठाइदिने भन्दै 1 जनाबाट 15 लाख, रामदासले यूएई पठाइदिने भन्दै 7 जनाबाट 45 लाख र शरीफले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 20 लाख रूपियाँ लिए सम्पर्कविहीन भएका थिए। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपत्प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन। र डेंगी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले लामखुट्टेको लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: नमस्कार।

0: सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919326375।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी सङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात् प्रति केजी मात्र रु 49, तीन जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात् प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
6: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी सङ्खुवा सभा। फोन नम्बरहरू 0295562201 र 9749522520।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
4: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू:
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा:
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, घाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0-29-562-320 र 98-420-50-541।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429781, जनक पौडेली, 98525854 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी,
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
16: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
19: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 9842-82-776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुदकुक बाटो दूरसञ्चार जाने बाटो।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
21: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
21: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
21: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
21: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
21: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
21: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
21: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0294-40-00-84 र 98-40-45-827।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49। स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
2: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा फोन नम्बरहरू 029562201 र 97449922520।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नखोलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 घाटलाग मेकुडी खेल छेउ संखुवा सभा फोन नम्बर 029562320 र 98420505041।
6: निशा तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029562580 99520160580 र 99421-08181 ध्रुति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 संखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: आयो सबको घर घरमा आयो।
4: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98615-39444
9: र 029590155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 029562-320 र 98420-50541।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा
14: शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
14: सम्पर्क 9843347262,
13: 9810555585
14: र वाट्सएप नम्बर 9852286646।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
18: साथै 9852557768 मा व्हाट्सएप बाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सुवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खुल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने पिच दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 9842226।

एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोस्।

माथि ओ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुऱ्याइदिन्छ र

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको छ बज्यो।
1: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
3: ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: सभाबाट सर्वसहमत पारित प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
7: देशका धेरैसो ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
6: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाड़ा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक।
8: जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू 2-4 अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
7: भेनेजुएलामा भूकम्प गएको 6 दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1,943 पुग्यो।
6: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक, विश्वकप फुटबलको नकआउटमा आज राति इङ्ल्याण्ड र डीआर कंगो खेल्दै।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: हो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 54,93,93,5,55।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभाव

0: प्रत्येक वर्षाले तीनजनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। पेट्रोलियम पदार्थको भाव घटेपछिको खुशी र सुझाव समितिको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन, राष्ट्रपति नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ, देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रतिकारीमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा लगाएका खबर प्रस्तुत
0: गर्यौं। उच्च शिक्षाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो पुरानो पात्रोलाई समयानुकूल परिमार्जन गरी नयाँ पात्रो स्वीकृत गरेको हो। साथै सबै विश्वविद्यालयमा यसको कार्यान्वयनका लागि परिपत्र गर्ने निर्णय पनि भएको छ। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार यो पात्रो लागू भएसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्ययन, परीक्षा र नतिजा प्रकाशन जस्ता कामहरू निर्धारित समय तालिका अनुसार नै हुनेछन्। सरकारको 100 दिने कार्यसूचीमा स्नातक र स्नातकोत्तर तहका परीक्षा फल तोकिएकै पात्रो अनुसार निकाल्ने लक्ष्य राखिएको थियो, जसलाई पूरा गर्न यो पात्रो ल्याइएको हो।
1: पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर दिनभरि बिक्री वितरण गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल ऑयल निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र पन्ट तेलमा 30 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको थियो, तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। वक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जानाजान हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव देखिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही प्रक्रिया अघि बढ़ाएको र अहिले अवस्था सामान्य भइसकेको पनि दावी गरेको छ। इन्धनको भाव चर्को रूपमा बढ़दा धेरैतिर समस्या आएकोमा मूल्य घटेपछि कोही उत्साहित छन् त कोही अझै पनि राहत खोजिरहेका छन्।
0: ललितपुरको साझा पेट्रोल पम्प अघि तेल भर्न आएका मोटरसाइकल र गाड़ीको लामो

0: ग्यासको भाउ घटाएको छ, धेरै धेरै नेपाल सरकारलाई धन्यवाद छ।
1: लाल बहादुर जस्तै अमित कुमार ठाकुर पनि तेलको मूल्य घट्दा धेरै खुशी हुनुहुन्छ। बारा घर भई हाल किर्तिपुर बस्दै इन्टेरियरको काम गर्ने अमित दैनिक 60-70 किलोमिटर पहिले 1100 रुपियाँ भरिन्थ्यो, अब मूल्य घटेपछि 900 रुपियाँमै भरिएको उहाँले बताउनुभयो।
0: यो महँगाईको कारणले अस्ति मेरो ट्याङ्की 600-700 फुल हुन्थ्यो, अनि पछि बढ्दाखेरि 1100 लाग्थ्यो के फुल गर्न, अहिले घटे पछाडि राम्रो लागिरहेछ, अहिले त 900 फुल भयो मेरो, अझै घटोस् राम्रो होस्।
1: एकातिर चालकहरू मूल्य घट्दा धेरै खुसी छन्, तर दैनिक सार्वजनिक गाड़ीको यात्रा गर्नेले भने इन्धन

0: परियोजनाका प्रमुख नारायण रेग्मीले जानकारी दिनुभयो। विद्युत प्रवाह शुरू भएसँगै प्रसारण लाइन उच्च जोखिमयुक्त हुने भएकाले प्राधिकरणले सर्वसाधारणलाई टावरमा नछन्न, कुनै वस्तुले नछुन र चौपाया समेत त्यस क्षेत्रमा नछाड्न आग्रह गरेको छ। यो लाइन तनहु, गोर्खा र चितवन जिल्लाका विभिन्न बस्तीहरू हुँदै गएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय

0: स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा बिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
3: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
0: विशेषज्ञ सेवाहरू निशुल्क, शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
0: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रु प्रसाद शाह भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो। विशेष अदालतले 2075 पुसमा शाह र सुशीला कुमारी शाहलाई अकुत सम्पत्ति आर्जन गरेको ठहर्याउँदै दोषी करार गरेको थियो। शाहलाई 68,24,000 रूपियाँ जरिवाना र 9 वर्ष कैद

0: तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्रीस कन्स्ट्रक्सनका संचालक प्रकाश छिरिङ राई विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। अख्तियारका अनुसार गाउँपालिकाले कम्पनीसँग गरेको ठेका सम्झौता अनुसार काम नभएपछि रद्द गरी धरोटी रकम जफत गर्न निर्णय गरेको थियो, तर सुवेदीले कार्यपालिकाको निर्णय लुकाई बैंक ग्यारेन्टीको म्याद सकिएपछि मात्र बैंकलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको छ।
1: झापाको बाहुनदाङ्गी क्षेत्रमा जंगली हात्तीको बढ़दो आतंकका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। हुलका हुल जंगली हात्ती बस्तीमा प्रवेश गरी बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीय बासिन्दामा चिन्ता बढ़ाएको छ। हात्तीको आक्रमणबाट यस वर्ष दुईजनाको ज्यान गइसकेको छ। हात्तीको आक्रमणबाट जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा 17 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा सोलर फेन्सी तार जडान गरिएको थियो। अहिले सोलर प्यानल जीर्ण अवस्थामा पुगेको छ। बाली नाली नष्ट गर्ने, घर तोड़फोड गर्ने र मानिसको ज्यान समेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने स्थानीय बासिन्दा रमेश दाहाल बताउनुहुन्छ। बाहुनदाङ्गी क्षेत्रका किसानले बितेको 40 वर्षदेखि जंगली हात्तीको आतंक बेहोर्दै आएका छन्।
0: नेपाल दर्पणमा अब विदेशका खबर। भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको 6 दिनपछि 3 वर्षीय बालकको जीवित उद्धार भएको छ। ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भन्नुभएको बीबीसीले जनाएको छ। राजधानी काराकासमा उपचार गराइरहेका बालकको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। यसैबीच भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1,943 पुगेको छ। 10,000 भन्दा धेरै घाइते भएका छन्। हजारौं मानिस अझै हराएका छन्। प्रारम्भिक तथ्याङ्क अनुसार 59,000 भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सबैभन्दा प्रभावित ला ग्वाइरा क्षेत्रमा खाद्यान्न अभाव, स्वास्थ्य सेवामा चाप र संचार संरचना भत्कीका कारण स्थिति दिन प्रतिदिन कठिन बन्दै गएको छ। खाद्य सामग्री वितरणका क्रममा पीड़ित बीच झगड़ा समेत हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यही बेला दादुरा जस्ता रोग फैलने जोखिम बढ़ेको चेतावनी दिएको छ। यसैबीच अमेरिका, मेक्सिको सहित दर्जनौ देशका उद्धार टोली अझै पनि सम्भावित जीवित मानिसहरूको खोजीमा लागिरहेका छन्। भेनेजुएलामा गएको बुधबार 2 शक्तिशाली भूकम्पको धक्का मर्यो।

0: पार्टीको 105 पिपुलमा आयोजना समारोहमा राजनीतिक तथा सैन्य नेताहरूलाई सम्बोधन गर्दै उहाँले बलियो सेनाको महत्वमा जोड़ दिनुभएको एएफपीले जनाएको छ। राष्ट्रपति सिंहको भ्रष्टाचार विरोधी अभियानका कारण विगत 3 वर्षमा 2 रक्षा मन्त्री पदच्युत भइसकेका छन्। 7 सदस्यीय केन्द्रीय सैन्य आयोग अहिले सी र अर्का 1 जनरलमा मात्र सीमित भएको छ। शीर्ष अधिकारीहरू हटाइएका कारण विश्लेषकहरूले चिनिया सशस्त्र सेनाको लड़ने क्षमतामाथि प्रश्न उठाइरहेका बेला राष्ट्रपति सीले सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्ने प्रतिबद्धता हराउनु भएको हो। सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै पूर्ण एकीकरण चिनिया कम्युनिष्ट पार्टीको ऐतिहासिक लक्ष्य र नागरिकको साझा आकांक्षा भएको बताउनुभयो। कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गर्नुभयो।
1: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियाली क्रिकेट काउन्सिल एसीसीले T20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, ओमान र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सोनी पाखरिनको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको छ।
0: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 10 इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। इंग्ल्याण्ड समूह एलको विजेता हो भने कंगो समूह केबाट उत्कृष्ट तेस्रो भई नकआउट पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगोको यो पहिलो नकआउट प्रवेश हो। 2 टोलीबीच यो पहिलो खेल हुनेछ। भोलि बिहान पाउने 2 सिएटलमा समूह जी विजेता बेल्जियम र समूह आईबाट उत्कृष्ट तेस्रो भई को सेनेगल बीच खेल हुनेछ। दुवै बीच यो पहिलो भेट हो। भोलि बिहान पाउने 6 समूह डी विजेता अमेरिका र समूह बीबाट उत्कृष्ट तेस्रो भएको बोस्निया खेल्नेछन्। यी 2 टोलीबीच विश्वकपमा पहिलो भेट हुन लागेको भए पनि मैत्रीपूर्ण खेलमा 3 पटक भेटिएका यी टोली मध्ये अमेरिकाले 2 खेल जितेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो। अहिलेसम्म 7 टोली अन्तिम 16 अर्थात प्री क्वार्टर फाइनलमा पुगिसकेका छन्।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

वार्षिक उत्सव मनाइरहँदा प्राविधिक समस्याका कारण नेपाल वायु सेवा निगमको काठमाडौँ जापान नियमित उडान रद्द, दुवैतर्फ गरी 500 बढी यात्रु प्रभावित। पछिल्लो समय काठमाडौँ उपत्यकाका 3 जिल्लासँगै काभ्रेमा बर्ड फ्लूको प्रकोप बढ्दै नियन्त्रणका लागि टोली खटाउन जनशक्तिको अभाव भएको सरकारी अधिकारीको भनाई। सरकारद्वारा नयाँ आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट समयमा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण माग, 3 दिनभित्र विवरण बुझाउन संघीय मामिला मन्त्रालयको निर्देशन। पाकिस्तानमा एक ट्युसन सेन्टरको छाना भत्किँदा कम्तीमा 14 जनाको मृत्यु, 8 जना घाइते। र विश्वकप फुटबलको नकआउट चरणमा आज इङ्ल्याण्ड र कङ्गो बीच प्रतिस्पर्धा हुँदैछ।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड.

0: हजुर, अब चानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चानीमा घर कर्जा, चानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखर नवीन समाचार अब विस्तारमा।
2: प्राविधिक समस्याका कारण नेपाल वायु सेवा निगमको काठमाडौँ जापान नियमित उडान रद्द भएको छ। निगमले आफ्नो 68 वार्षिक उत्सव मनाउनुभन्दा अघिल्लो रात भएको उडान रद्दमा दुवैतर्फ गरी 502 यात्रु प्रभावित भएका छन्। सो उडान मार्फत 255 यात्रु जापानको नारितातर्फ प्रस्थान गर्ने तयारीमा थिए। यात्रुलाई बोर्डिङ गराएर जहाज उडानका लागि अन्तिम तयारी भइरहेका बेला विमानमा प्राविधिक खराबी देखिएपछि उडान रद्द गरिएको निगमका कार्यकारीलाई उद्धृत गर्दै कान्तिपुर कर्मी सूरज कुँवरले जनाएका छन्। निगमका एक कर्मचारीका अनुसार विमानको फ्लाइट कन्ट्रोल प्रणालीमा समस्या देखिएपछि उडान स्थगित गरिएको हो। त्यसपछि काठमाडौँमा रहेका सबै यात्रुलाई राति विमानस्थलबाट होटलमा राखिएको छ। उता जापानको नारिताबाट काठमाडौँ आउनुपर्ने उडान पनि प्रभावित भएको छ। सो उडानका 247 यात्रुलाई पनि जापानमै होटलमा बस्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ। निगमसँग अर्को एउटा व्हाइट बडी विमान भए पनि त्यो दोहा सेक्टरमा नियमित उडानमा रहेकाले तत्काल वैकल्पिक विमान परिचालन गर्न सम्भव नभएको निगमका एक निर्देशकले बताए। निगमकी प्रवक्ता अर्चना खड्काले विमानको मर्मत कार्य भइरहेको र प्राविधिक समस्या समाधान भएपछि प्रभावित यात्रुलाई जापान पठाइने जानकारी दिइन्।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट भएर विवरण पठाउन निर्देशन दिएको हो। स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। तर केही स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट कानूनले तोकेको समयभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ। असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न पहल गरिएको बताएको छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
2: नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य 79 महिनामा सम्पन्न भई जापानी कम्पनीले आयोजना हस्तान्तरण गरेको छ। सुरुङ मार्ग आगामी साउनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। सुरुङ मार्ग प्रयोगका लागि डिजिटल भुक्तानी प्रणाली सहित टोल शुल्क निर्धारण गरिएको छ। कान्तिपुर कर्मी विमल खतिवडाको रिपोर्ट।
4: निर्माण थालेको 79 महिनामा नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेशनले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। श्रावणभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी छ। कार्तिक 4, 2076 सुरुङको काम शुरू गरिएको थियो। शुरू सम्झौता अनुसार 42 महिनाभित्र काम सक्नुपर्ने थियो, तर कोविड, स्थानीय अवरोध लगायत विविध कारणले ढिला गरी सम्पन्न भएको हो। सो कम्पनीले गत जेठमा आयोजना हस्तान्तरण गरेको छ। सम्झौता अनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाजमाले मर्मत सम्हार गर्नुपर्नेछ। सञ्चालनका लागि कर्मचारीलाई तालिम दिनेदेखि सफ्टवेयर जडान भइरहेको आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। उनले भने, निर्माण कम्पनीले काम सकिसक्यो, अब सुरुङ हामीले जिम्मा लियौं। सो कम्पनीका लागि त्रुटि सच्याउने अवधि एक वर्ष हुन्छ। काठमाडौँ र धादिङ दुवैतर्फ टोल प्लाजा निर्माण पनि सकिसकेको छ। टोल प्लाजाको काम सकिएर त्यहाँ सफ्टवेयर जडान चलिरहेको छ। उनले भने, श्रावणभित्र सञ्चालनका लागि कर्मचारीलाई सुरुङभित्र अभ्यस्त पार्ने काम भइरहेको छ। धादिङतर्फ पहिरो व्यवस्थापनको काम पनि सकिसकेको उनको भनाई छ। सुरुङ सञ्चालनको जिम्मा युसिन एआरटी जेवीले पाएको छ। युनेस चिनिया र एआरटी नेपाली कम्पनी हो। सुरुङ मार्गमा 150 जना कर्मचारी हुनेछन्। सेवा प्रदायक कम्पनीले 5 वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ। सञ्चालनको जिम्मा लिने कम्पनीले 5 वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपतकालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र 2.8 किलोमिटरको काठमाडौँ र धादिङ दुवैतिर जोड्ने पहुँच सड़कको रेखदेख गर्नुपर्नेछ। सेवा प्रदायकले 24 घण्टा सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनलाई डिजिटल्ली भुक्तानी गर्ने व्यवस्था गरिने सड़क बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसीले बताए। भुक्तानीका लागि एनट्याग र आरएफआईडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन गेटको व्यवस्था गरिने उनको भनाई छ। जुन ब्याङ्कको एनट्याग लिँदै हुनुहुन्छ त्यसको खाता छ भने त्यसैबाट पैसा गएर कार्डमा लोड हुन्छ। त्यो कार्ड गेटमा देखाउने बित्तिकै गेट खुल्छ, किनकि कुनै पनि सवारी साधनले सुरुङ प्रयोग गरे बापत तोकिएको शुल्क काट्ने व्यवस्था सिस्टममा गरिएको हुन्छ उनले भने। यसका लागि बढ़ीमा 2000 रूपियाँसम्म डिपोजिट गर्नुपर्छ, जसका लागि विभिन्न क वर्गका 13 ब्याङ्कसँग कुरा भइसकेको छ। यसमा अन्य ब्याङ्कहरू पनि जोड़िन सक्छन्। सवारी चालकले एनट्याग अनिवार्य लिनुपर्ने उनले बताए। त्यस्तै गाड़ीको अगाडिको सिसामा स्टिकर टाँसेर आरएफआईडीमा स्क्यान गरेर पनि भुक्तानीको व्यवस्था गर्न लागि उनले बताए। यसका लागि काठमाडौँ र धादिङ दुवैतर्फ आरएफआईडी गेटको व्यवस्था गरिनेछ। एक दुईचोटी मात्र सुरुङ प्रयोग गर्नेका लागि आरएफआईडी एनट्याग नहुने भएकाले क्यूआर कोड फोन पेको व्यवस्था गरिनेछ। यो काम सुरुङ सञ्चालनको जिम्मा पाउने सेवा प्रदायक कम्पनीले गर्नेछ। उसले उठेको टोल रकम प्रत्येक दिन सड़क बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनलाई शुल्क तोकिसकेको छ, जस अनुसार सुरुङ मार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौँ भित्रिँदा 65 र बाहिरिँदा 60 रूपियाँ शुल्क तिर्नुपर्नेछ। यस्ता सवारी दिनको 859 हाराहारी संख्यामा भित्रिने र 646 संख्यामा बाहिरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाको अनुमान छ। मिनी बस, ट्रक र टिप्परलाई काठमाडौँ भित्रिँदा 115 र बाहिरिँदा 80 रूपियाँ शुल्क तोकिएको छ। यी सवारी प्रतिदिन 540 संख्यामा उपत्यका भित्रिने र 406 संख्यामा बाहिरिने अनुमान छ। बस ट्रकले सुरुङ मार्ग भएर काठमाडौँ छिर्दा 260 र त्यही मार्ग भएर बाहिरिँदा 200 रूपियाँ शुल्क तिर्नुपर्नेछ। यस्ता सवारी दिनको 794 भित्रिने र 597 बाहिरिने आयोजना कार्यालयको अनुमान छ। ठूला ट्रक र हेभी सवारी लरी साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा 600 र बाहिरिँदा 250 रूपियाँ टोल शुल्क तिर्नुपर्नेछ। यी सवारी दिनको 596 भित्रिने र 448 बाहिरिने रहेको अनुमान छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग यातायात सञ्चालन सम्बन्धी निर्देशिका 2081 अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदल यात्री, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी र नन मोटोराइज्ड सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङ मार्गमा निषेध गरिएको छ। यस्ता सवारी साधनले सुरुङ मार्ग भन्दा बाहिर रहेको नागढुङ्गा सिस्नेखोला सड़क प्रयोग गर्न पाउनेछन्। मुख्य सुरुङ 2688 मिटर र आपतकालीन सुरुङको दूरी 2557 मिटर छ। समग्र रूपमा सुरुङ निर्माणमा जापानको 21.5 अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको 6 अर्ब रूपैयाँ लगानी भएको छ।
2: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। भक्तपुरको सूर्यविनायक नगरपालिका र तारकेश्वर नगरपालिकामा कुखुरा फार्ममा बर्ड फ्लू फैलिएको पुष्टि भएको छ। तर जनशक्तिको अभावका कारण अधिकारीहरूले संक्रमित कुखुरालाई नष्ट गर्न र प्रभावित फार्महरूलाई निसंक्रमण गर्न टोली खटाउन सकेका छैनन्। काभ्रेको पनौती नगरपालिकामा भने बर्ड फ्लू प्रभावित कुखुरा फार्ममा कुखुरा नष्ट गर्न हिजो पशु चिकित्सकका तीनवटा छुट्टा छुट्टै टोली खटाइएको थियो। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बर्ड फ्लू प्रभावित कुखुरा फर्ममा बाँकी रहेका कुखुरा नष्ट गर्न जनशक्तिको गम्भीर अभाव झेलिरहेको बताए। पछिल्लो समय काठमाडौँ उपत्यका तीन जिल्लासँगै काभ्रेमा बर्ड फ्लूको प्रकोप देखिएको हो। विभागका अधिकारीहरूका अनुसार उपत्यका र काभ्रेका 58 स्थानमा प्रकोप फैलिएको रिपोर्ट प्राप्त भएको छ। अधिकारीहरूका अनुसार कुखुरा नष्ट गर्ने कार्यमा जनशक्ति अभाव हुनुको एउटा कारण कम भत्ता हो। सरकारले प्रतिदिन केवल 1200 रूपियाँ मात्र भत्ता उपलब्ध गराउँदै आएको छ। भाइरस नियन्त्रणमा हुने ढिलाइले मानव र अन्य प्रजातिहरूमा गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
2: रासपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सदस्य र पदाधिकारीले शपथ लिएका हुन्। चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 91 केन्द्रीय सदस्यहरूले एकसाथ शपथ लिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए।
1: शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा गएको 9 महिनामा 3767 पर्यटकले भ्रमण गरेका छन्। गत वर्षको तुलनामा आन्तरिक पर्यटकको संख्या बढ़े पनि प्रचार प्रसार र पूर्वाधारको अभावले अपेक्षित संख्यामा पर्यटक बढ़न सकेका छैनन्। निकुञ्जको विशाल खासे मैदान, बाघ, गैंडा, भारसिंह लगायतका वन्यजन्तु र तालहरू यहाँका प्रमुख आकर्षण हुन्। कञ्चनपुर सहकर्मी भवानी भट्टको रिपोर्ट।
2: कञ्चनपुर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा गएको 9 महिनामा 3700 बढ़ी पर्यटकले भ्रमण गरेका छन्। गत वर्ष असोजदेखि जेठ मसान्तसम्म निकुञ्जमा आन्तरिक तथा बाह्य गरी 3767 पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। निकुञ्ज कार्यालयका अनुसार असोजमा पर्यटकका लागि खुला भएदेखि जेठ मसान्तसम्म यतिको संख्यामा पर्यटकले भ्रमण गरेका हुन्, जसमा आन्तरिकतर्फ 3325, सार्क राष्ट्रका 316 र अन्य विदेश 126 रहेका छन्। निकुञ्ज कार्यालयका अनुसार 1496 महिला र 2271 पुरूष निकुञ्जमा प्रवेश गरेका छन्। यस वर्ष पर्यटकबाट 20 लाख बढ़ी राजस्व संकलन भएको छ। निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या गत वर्षको तुलनामा केही बढ़ेको हो। गत आर्थिक वर्षमा 3284 पर्यटक निकुञ्ज घुमेका थिए। प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावका कारण अपेक्षा गरे अनुसार निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ़न सकेको छैन। बाघ, बारसिंगा, गैंडा, कृष्णसार लगायत अन्य वन्यजन्तुको संख्या वर्षेनी बढ़दै गए पनि पर्यटकको संख्या भने बढ़न सकेको छैन। बाह्रै महिना सफारी गर्न सकिने बाटोको अभाव र पछिल्लो समय हात्ती सफारी समेत सञ्चालन हुन सकेको छैन, जसका कारण बर्खायाममा निकुञ्जमा सफारी बन्द हुने गरेको छ। सामान्य वर्षा हुने बित्तिकै बाटो बिग्रिने भएकाले सफारी बन्द गरिँदै आएको छ। विगतको तुलनामा सफारी गराउने बढ़ेका छन्। नेचर गाइडहरू पनि बढ़े तर पर्यटक बढ़न सकेका छैनन्। निकुञ्जका संरक्षण अधिकृत विनय झाले भने यसो हुनुमा प्रचार प्रसारको कमी पनि प्रमुख कारण हो। उनका अनुसार विगतको तुलनामा अहिले सफारी गर्ने बढ़ेका छन्। दैनिक जसो 2-3 गाड़ीहरूमा सफारी भइरहेको देखिन्छ। उनका अनुसार गत वर्षको तुलनामा आन्तरिक पर्यटकको संख्या बढ़ेको छ। आन्तरिक सँगै भारतीय पर्यटकलाई बढ़ी भन्दा बढ़ी भित्र्याउन सके मात्रै यस क्षेत्रको पर्यटन विकासले गति लिने उनले बताए। 305 वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा गत वर्षको गणना अनुसार 43 वयस्क बाघ रहेका छन्। कम क्षेत्रफलमा बढ़ी बाघ पाइने निकुञ्जका रूपमा समेत शुक्लाफाटा चिनिन्छ। 2 वर्ष अघि गरिएको जनगणना अनुसार 22 बढ़ी गैंडा रहेका छन्। यसै गरी 2300 बढ़ी बारसिंगा र 300 बढ़ी कृष्णसार रहेका छन्। 54 वर्ग किलोमिटरमा फैलिएको निकुञ्जको विशाल घाँसे मैदान बारसिंगाको प्रमुख वासस्थान हो। घाँसे मैदानमा हजारौं संख्यामा चरी वनका बारसिंगाको दृश्यले यहाँ आउने पर्यटकलाई लोभ्याउँछ। यही विशाल घाँसे मैदान पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो। यसबाहेक रानीताल, सिकारी ताल र बाबाताल लगायतका क्षेत्र पनि पर्यटकका लागि आकर्षकका केन्द्र छन्। ती तालमा बाघ र गैंडा लगायतका वन्यजन्तु पनि खान आउने भएकाले सहजै देख्न सकिन्छ। यहाँको पर्यटन विकासका लागि सबै सरकारवालाको सक्रियता आवश्यक हुन्छ। संरक्षण अधिकृत झाले भने पर्यटन बोर्डदेखि प्रदेश र स्थानीय तह सबै बीच सहकार्य हुनु आवश्यक छ। उनले पछिल्लो समय शुक्लफाटा भ्रमण गराउन पथ प्रदर्शकहरू पनि बढ्दै गएको बताए। वर्षेनी पथ प्रदर्शकहरू थपिने क्रम जारी रहेको उनको भनाई छ। रेडियो कान्तिपुरका लागि कञ्चनपुर सहकर्मी भवानी भट्टका साथमा दीपशिखा रेग्मी।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रेड बुल बबाल एनर्जी।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
2: सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने प्रक्रियालाई अगाडि बढ़ाउने भएको छ। निगमको 68 वार्षिक उत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले निगमको व्यवस्थापकीय सुधार र रणनीतिक साझेदारीका लागि कम्पनीमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन्। सरकारको सुशासन योजनाका मूल मर्महरूलाई ध्यानमा राखेर कार्य सम्पादन गर्न उनले निगम सम्बद्ध सबैलाई सचेत गराए वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री शाहले निगमको उत्तरोत्तर प्रगतिको कामना गर्दै यस रूपान्तरणकारी प्रक्रियामा सरकारवाला सबै पक्षबाट सकारात्मक भूमिकाको अपेक्षा गरिएको समेत उल्लेख गरेका छन्। निगमले आज बिहान 68 वर्षगाँठका अवसरमा न्यू रोड स्थित मुख्यालयमा प्रभात फेरी आयोजना गरेको थियो।
4: दैनिक रू 197 रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: नेपालको अति जोखिमयुक्त हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीलाई जलवायु उत्थानशील बनाउन अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि 1,33 करोड़ बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुने यस परियोजनाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका 5 विकट जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। मन्त्रालयले समुदायमा अनुकूलन मार्फत नेपालका संकटापन्न समुदायको खाद्य प्रणालीको उत्थानशीलता सुधार शीर्षकको परियोजना सञ्चालन गर्न लागेको हो। सो अनुदान नेपालले अनुकूलन कोष अन्तर्गत आफ्नो राष्ट्रिय सीमा अनुसार प्राप्त गरेको हो। परियोजनाको वित्तीय व्यवस्थापन नेपाल सरकारकै बजेट तथा सरकारी कोष प्रणाली मार्फत गरिनेछ। परियोजना आगामी 6 वर्षसम्म सञ्चालन हुनेछ। परियोजनाले कर्णाली प्रदेशका हुम्ला, कालीकोट र मुगु तथा सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्लाका 11 स्थानीय तहलाई समेट्नेछ।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानको पूर्वी शहर लाहौरमा निर्माणाधीन ट्यूशन सेन्टरको छाना भत्किँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। घटनामा अन्य 8 जना घाइते भएका छन्। मृत्यु हुने र घाइते हुने अधिकांश विद्यार्थी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। प्रहरी अधिकारीहरूका अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि ट्यूशन सेन्टरका संचालक र अर्का 1 जनालाई प्रहरीले पक्राउ गरिएको समाचारमा उल्लेख गरिएको छ। अनुसार भग्नावशेषमा थप बालबालिकाहरू फँसेको आशंकामा उद्धार कार्य जारी छ। प्रारम्भिक अनुसन्धानले ट्यूशन सेन्टर पुरानो भवनमा सञ्चालन भइरहेको र निर्माणाधीन दोस्रो तलाको छाना कमजोर र निर्माण गुणस्तरका कारण भत्किएको पाइएको छ। पाकिस्तानमा निर्माण मापदण्डको पालना प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता भवन दुर्घटना बारम्बार हुने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
6: अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अस्वीकार गरेको छ। अदालतले जन्मसिद्ध नागरिकताको सम्बन्धमा विद्यमान कानूनी स्थितिलाई समर्थन गरेको हो। राष्ट्रपति ट्रम्पले कागजातविहीन आप्रवासी र अस्थायी भिसा धारकका सन्तानहरूले स्वत रूपमा पाउने जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने घोषणा गरेका थिए। अदालतको फैसला कार्यकारी आदेशलाई चुनौती दिनेहरूका लागि कानूनी विजय भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
1: एलजी लाइफ्स गुड।
2: फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज इंग्ल्याण्ड र कंगो बीच प्रतिस्पर्धा हुँदैछ। एटलान्ट स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पाउने 10 बजे शुरू हुनेछ। जारी विश्वकपमा अफ्रिकन राष्ट्रहरूले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए। बदिया टीमहरू स्तब्ध बनिरहेको अवस्थामा कंगो पनि सोही लक्ष्यमा हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट प्रवेश गर्दा कंगो 8 उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। पूर्व विजेता इंग्ल्याण्ड फिफा वरियताको चौथो स्थानमा छ। 52 वर्षपछि विश्वकपमा पुनरागमन गर्दै दोस्रो विश्वकप खेलिरहेको कंगो 46 स्थानमा छ। विश्वकप अन्तर्गत नकआउट चरणको अर्को खेलमा आज राति बेल्जियम र सेनेगल भिड्नेछन्। सो खेल राति पौने 2 बजे शुरू हुनेछ।
6: अवस्थै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यही नै सकिन्छन्। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौं। तसमयका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखा र नवीन बिदा हुन्छौं। नमस्कार।

0: फेमिली बम्ब अब स्पाइसी फ्लेभर मा पनि ए गुड लाइफ फेमिली बम्ब मुखैमा पड्किन्छ मान्छे पल्किन्छ
1: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको पुनर्जागरण अभियान जेटी प्रिमालेक 2082 साल पौष 6 गतेदेखि 28 गतेसम्म नवीकरण गरौं विलम्ब शुल्कमा 100% छुटले मौकाको फाइदा उठाउ जोखिममालाई मौका तपाईलाई सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियो
2: हेलो नुडल लवर्स के छ खबर आई एम डेभिल्स हट चिकन नुडल्स हट भन्ने बित्तिकै मुखबाट पानी आयो होइन लाइक इट नेपालको हटेस्ट डेलिसियस टेस्टको लागि तयार हो भने
3: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-77-75।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
9: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 0295-62-201 र 97-4-22-520।
10: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-52-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
12: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खुल्ने दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
15: बाङ्गोटिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
19: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: नमस्कार है वडा अध्यक्षज्यू।
21: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
20: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
21: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
20: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
21: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
20: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
22: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
23: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
20: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
24: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
25: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876776।
26: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानल बाट पनि सुन्न सकिन्छ। बाल बालिकालाई पार्टी सदस्यता दिएको विषयमा रासोपासँग मानवाधिकार आयोगद्वारा स्पष्टीकरण माग। विवरणको गलत व्याख्या भएको रासोपाको जवाफ। बजेट नल्याउने 23 स्थानीय तह कार्यवाहीको दायरामा
2: बजेट पेश गर्ने 5 गतेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाए। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु भनेका छौं।
1: चालू आर्थिक वर्षमै 275 कम्पनी कालो सूचीमा। नेपालमा चामलको भाव महँगिँदै दशैंसम्म अझै मूल्य बढ़ने संकेत। निजी अस्पताल र क्लिनिकहरूमा स्थानपान कक्ष अनिवार्य नभए कार्यवाही गरिने।
3: हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यस्तो व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजूदा कानून अनुसार नै कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँ।
1: इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, अनुगमन गरेर कार्यवाही गरिने निगमको भनाई। सार्वजनिक यातायातको भाडा घटाउने तयारी। आन्तरिक हवाई भाडा भने घट्यो। आवश्यक यात्रु नहुँदा हवाई सेवा प्रभावित।
4: सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यतिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।
1: र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन। व्यवसायको मौजदात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन। अब सरकार निगम र व्यवसाय बीच संवाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ।
6: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पम्पहरू सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ऑयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो, तर निजी पेट्रोल पम्प संचालकहरूले मजदात इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका छन्। यता इन्धन सस्तीसँगै सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाड़ा प्रणाली अनुसार नयाँ भाड़ा दर निर्माणका लागि प्राविधिक कार्य शुरू गरिसकेको जनाएको हो। विभागका अनुसार इन्धन लुब्रिकेन्ट र मरमत सम्भार लगायतका लागतका आधारमा नयाँ भाड़ा दर तय गरिनेछ। यसअघि इन्धनको मूल्य बढ़दा वैज्ञानिक प्रणाली अनुसार 13% भाड़ा बढ़नुपर्ने सिफारिश भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाड़ा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उड़ानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ। यता पर्यटन मन्त्री पर्यटन मन्त्री खड्गराज पौडेलले भने न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा संचालनमा ल्याउन नसकेको बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू संचालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो।
7: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौ र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको क्यानमा उपकरण र जनशक्तिको कमी छैन। तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि सम्बन्धित सदनमा जानकारी गराउन चाहन्छु।
6: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रूपियाँसम्म बढ़ेको हो। नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्। उद्योगीहरूका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढ़ेको छ। त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढ़ाएकाले धान र चामल दुवैको मूल्य उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100-200 रूपियाँसम्म मूल्य बढ़न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्राचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएमसँग बताउनुभयो।
2: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त। अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ आगामी सेड्युल, सभाको सेड्युल, जसले बजेट पेश गर्ने 5 गतेसम्मको सेड्युल भनेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कम्पनी रेस्पोन्स गर्नु ल्याउनु भएको छ भएको छैन, बल्ल भोलि पछिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
6: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। चालू आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता र निर्माण व्यवसाय गरी 275 कम्पनी कालो सूचीमा परेका छन्। ती मध्ये 10 कम्पनीको कालो सूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिशमा ती कम्पनीलाई 1-3 वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सीआईएमसँग बताउनुभयो।
3: एकदमै महत्वपूर्ण पनि छ, पोषणको हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौ, त्यसपछि दुई वर्षसम्म पनि स्तनपान गराउनु पर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ, त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको
8: हो। यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँले गर्नुभएको छ सरकारले जारी गरेको तर कार्यान्वयन हुँदैनन् होइन? यसपालि त अब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
3: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गरौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँमा चाहिँ भएको छन्, व्यवस्थापन नभएको कुरा होइन। यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि यो देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थलमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसारले कारवाही प्रक्रिया पनि अगाडि बढाउँछ।
6: उहाँका अनुसार सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 9:45 शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान 6:00 हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजयी हुँदै अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
1: डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त, रिपोर्टसँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाफ के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5131-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ. रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ. यसअघि राष्ट्रिय मानवाधिकार आयोगले बालबालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो. त्यस लगतै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो. सरकारले त्रिविध सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ. प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो. अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो. थापा पूर्वाधार विज्ञ हुनुहुन्छ. त्यस्तै सरकारले त्रिविध आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ. 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो. उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो. तीमध्ये कन्यापथुरा गाउँपालिकाको 10 सयको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ. बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्।
13: डडेलधुराको गन्यापथुरा गाउँपालिकामा 10 सयको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ. नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो. सो योजना अनुसार डडेलधुराको गन्यापथुरामा अस्पताल सञ्चालनमा आएको हो. हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन्। एक्सरे, अल्ट्रासाउण्ड र ईसीजी सेवा विस्तारको तयारी भइरहेको छ. अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15-20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्.
14: अनि अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइराख्नु भएको छैन. लगभग 15-20 जना जति चाहिँ पुग्नुहुन्छ एक दिनमा. अनि उहाँहरू चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ, किनकि ल्याबको सेवा चाहिँ छ हामीहरूसँग. एक्सरेहरू अहिले अब बिस्तारै आउँछ, एक्सरे अल्ट्रासाउन्ड सिजीहरू. त्योभन्दा बाहेक चाहिँ जे चाहिँ सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ.
13: गन्यापथुरा अस्पतालमा हाल 2 जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 जना एमबीबीएस चिकित्सक सहित 13 जना स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 जनाको दरबन्दी रहेको छ. जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
15: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख स्वास्थ्य अधिकृत सरले चाहिँ यो 83/84 अब केही कर्मचारीहरू पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ. त्यसमा चाहिँ रेडियोग्राफर भयो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ.
13: डडेलधुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि 10 सयको अस्पताल निर्माण शुरू गरिएको थियो. तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन. सागर ताम्रकार, CIN, आफ्नो एफएम डडेलधुरा.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
16: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ? यति दिन सक्छौ, सरकारको सीमितता यति हो. किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि, हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त. हामीलाई सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौ. जे जति दिन सक्छौ त्यति मात्र भन्छौ, त्योभन्दा बढी भन्ने छैन.
1: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्. CIN को साझा खबर सुन्दै गर्नुहोला.
17: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली 4 एंटेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
18: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
19: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
18: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: देश खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले देशभर धान रोपाएको चटारो छ तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन्। यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ यिनै विषयमा साथी लीलप्रकाश चन्दले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
4: सबैभन्दा ठूलो कुरा चाहिँ मलको व्यवस्थापनमा एकदमै धेरै मैले मेरो प्रश्न हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन हामी एकदम सिरियस छौँ किसानका माग पूरा हुनुपर्छ तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन जे गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्दैछौँ तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझाएको छैन क्या। त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैनौँ थाहा छैन तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजाइन हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागि
5: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन् अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैनन् जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने बेग्लै कुरा नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन। तपाईँको केही अनुभव छ त्यो अनुभवका आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन् त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा।
4: सबैभन्दा सजिलो कुरा चाहिँ यसमा प्रविधि हो हामीले एउटा त बिमा छ होइन कृषि बिमा हामी गर्छौँ किसानहरूलाई कतिको थाहा छ हामीले कृषि बिमा गर्छौँ पहिले नै क्रप्स रोप्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ। अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ मौसम प्रेडिक्सनको कुरा हुन्छ
5: पूर्वानुमानको
4: कुरा अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छ नि त अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तन भएपछि के हुन सक्छ नि त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू
5: चाहिँ जान्छ अब किसानलाई
4: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजिरहेछौँ
5: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालालाई पायो सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ।
4: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्छ हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन रेडियो छ टेलिभिजन छ अनि धेरै कुराहरू छ त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ।
5: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले केही पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ।
4: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चैकै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ त्यसमा पुनरावलोकन गर्ने नै छौँ तर अब हामीले दिने हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन डेलिभरीमा कम्प्रोमाइज कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ यति दिन सक्छौँ सरकारको सीमितता यति किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त हाम्रो सरकारको सीमितता पनि हामी सत्य बोल्नेछौँ हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ त्योभन्दा बढी भन्ने छैन मैले यति कुरा भने
5: खेत खन्ने जोत्ने सबै जोत्नु पनि जोत्नु भयो
4: जोत्छु
5: जोत्नु के ट्र्याक्टरले जोत्नुहुन्छ कि त्यो लगाएर
4: ट्र्याक्टरसम्म चाहिँ अलिकति मेरो हाम्रो घरमा चाहिँ फेरि छोरा छोरीले यो काम गर्नुहुन्न भन्ने चाहिँ होइन सबै काम सबैले गर्नुपर्छ भन्ने थियो म हलो जोत्न आउँछु मलाई
5: आउँछ टाँगा लगाएर
4: सबै आउँछ
5: जोत्नु भयो अब तपाईँले जो कुरा हिजो गर्नुभयो नि अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी हुन्छ त धेरै गर्नुपर्ने धेरै हुनसक्छ जिम्मेवारीको हिसाबले तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ त्यो पनि सुनाउनु
4: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने अबको यो परिवर्तन सम्बन्धमा हेर्नु भने अब सबैभन्दा बढी कोही सक्षम छ कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने त्यो किसान हो जोसँग उत्पादन छ होइन तर हामीले के गर्यौँ भने जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्नु जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन
5: अथवा बुवाले छोराले मेरो किसानी गर्छ भन्न सक्ने लाज लाग्ने अवस्था भइसक्यो
4: मेरो घरमा सबैजनाले मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न किन चाहनुहुन्न त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई
5: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा
4: अब सबैभन्दा ठुलो कुरा परिवर्तन आजको भोलि रेकर्ड साइन्स होइन परिवर्तन हुँदैन केही कुरा संयन्त्रहरू हामी बुझ्दैछौँ मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने कहीँ पनि जाल जेल भएको छ कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु
5: त्यो भने कस्तो
4: भनेको कस्तो भन्दाखेरि किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन तर के छ त भन्दा किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपट
3: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन् अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाई छ इन्धन सस्तिएसँगै हवाई भाड़ा घट्यो सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाब माग गरेको छ सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् र फिफा विश्वकपमा आज इंल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9813655553 र 9843318049।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
4: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 0 29 5 62 201 र 97 4 99 22 520।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0291404084 र 98040485827।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नि
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420826776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धथोक बाटो, दूरसञ्चार जाने बाटो।
10: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 9865349444
12: र 029590155।
13: More style, more design. Total Tailors.
14: हेरौ न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
17: साथै 9852557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha 95.5 MHz.

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: कमललाई खटाउन भनेको छ।
2: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस
3: हामी एउटा रफ्तारमा छौं, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन। तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं।
2: अर्थमन्त्री स्वर्णिम वागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबी भन्छिन्, अभियानकर्मीहरूका अनुसार भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहज करणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहरस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कार्यवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोच्छु मैले।
2: आयल निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
5: अस्ति दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स जे छ घटेको अवस्था छ, र हिजो मंगलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब 700 किलोलिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुँदै गरेको छ। हिजो 50% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामीले राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
2: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलोलिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष विश्व अरियाल भन्छन्,
6: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु किन्ने चिज दिनु बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
2: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टी तेलमा 30-30 रूपियाँ तथा हवाई इन्धनमा 40 रूपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मत सहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनिम वाग्लेसँग कुराकानी गरेका छौं र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
7: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतया ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढ़ाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
8: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं कस्तो लाग्यो बजेट भनेर, यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
7: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा, ती रूपान्तरणकारी भनिएका बजेटहरू पनि ती ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
8: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
7: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तोको टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिरहेको छु, बाचापत्रमा जे जे गर्छौ भनेको त्यही गरे हो, र बाचापत्रमा हामीले गरेको करार नागरिकसँग गरेको करारमा 5 बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भने त होइन। दुईटा कुरा म राखेँ छोटकरीमा, भुई मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारहरूले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरू थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
8: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
7: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ, यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनु पर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन, हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौ र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन विस्थापित गर्दैछौ एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौ, त्योबाट आएको लाभ नेपाली जनताको लाभ लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो पाँचवटा बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ,
8: एक वर्षमा केही फिल गर्न
7: सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जो राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ आर्थिक विधेयक त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौ र योबाट कहीँ कमजोरी भएका रहेछन् कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ, तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो, जस हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
2: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
4: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि करोड़ौं डलर आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यस पटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको 600 मिलियन अमेरिकी डलर भन्दा धेरै बढ़ी हो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
0: रेडियो संखुवा सभा समय सूचक। अहिले रातिको 9 बज्यो।
9: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: र संस्कृति चिनाउँदै कल्पना शीर्षकको शुभ समाचार।
2: खेतीपाती मेला पात, घाँस दाउरा र घरका दैनिक काम, यसरी कल्पना कुमारी सिंहको दैनिकी बितिरहेको थियो। यी कामबाट फुर्सद मिल्दा कहिलेकाहीँ सामाजिक सञ्जाल टिकटकमा सामान्य भिडियो राख्थिन्। यस्ता भिडियो उनले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले मात्रै बनाउँथिन्, तर यही भिडियोले उनलाई चर्चित बनाएको छ। मेलापात गर्ने क्रममा उनले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन्। उक्त भिडियो 2,20,80,00,000 भन्दा बढ़ी पटक हेरिएको छ। यसपछि उनले हुम्ली बुहारीका रूपमा लाखौं दर्शक माझ परिचित बनिन्। आज उनले सामाजिक सञ्जाल मार्फत हुम्लाको संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई विश्व सामु परिचित बनाइरहेकी छिन्। हुम्लाको चंखेली गाउँपालिका महर्षिधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्छिन्। पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्छिन्। यही क्रममा एक दिन मेला गएको बेला उनले कोदो गोडिरहेको र काम सकेर कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन्। भिडियो एडिट गरेर टिकटकमा राखिन्। भिडियो एकाएक भाइरल भयो। सामान्य तरिकाले राखेको भिडियोलाई सबैले मन पराए। फेसबुक टिकटकमा भिडियो फोटो राख्यो भने पछिसम्म हेर्न मिल्छ भनेर राखेकी थिए उनले। भनिन् टिकटक भिडियो चर्चामा आएपछि कल्पनाका फलोअर्स एकाएक बढ़ेका छन्। यही बीचमा उनले हुम्लाको समाज र संस्कृति चिनाउने किसिमका भिडियोहरू पनि बनाउँदै हाल्ने गरेकी छिन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ राष्ट्रपालाई राष्ट्रिय मानवाधिकार आयोगले पत्र काटेको छ आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी बारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ राजसभा महाधिवेशनको बन्द सत्रमा 9 असारमा तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 सदस्य रहेको सूची सार्वजनिक गरेका थिए उनले पार्टीमा कुल 5,23,465 सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहका कति छन् भन्ने सूची नै प्रस्तुत गरेका थिए त्यो सूची संचार माध्यममा पनि सार्वजनिक गरिएको थियो बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो राष्ट्रपालले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भनी आयोगमा प्राप्त जानकारी र विभिन्न संचार माध्यममा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ आयोगका सहायक प्रवक्ता तथा उपसचिव श्याम बाबु काप्लेले राष्ट्रपाललाई लेखेको पत्रमा पनि लेखेको छ पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा 18 वर्ष मुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउनु आयोगले भनेको छ राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 दफा 21 अनुसार विवरण पठाउन राष्ट्रपाललाई पत्राचार गरिएको हो ऐनको उक्त दफामा लेखिएको छ आयोगको काम कार्यवाहीमा सहयोग गर्नुपर्ने सम्बन्धित निकाय वा पदाधिकारीले आयोगले मागेको सहयोग उपलब्ध गराउनुपर्नेछ राष्ट्रपालले बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा बाल अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था र व्यक्तिहरूले समेत आपत्ति जनाएका छन् राष्ट्रपालका तत्कालीन महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बालबालिका पार्टी सदस्य रहेको उल्लेख गरेपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले समेत आपत्ति जनाएको छ प्राविधिक वा मानवीय त्रुटिका कारण 18 वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए त्यस्तो सदस्यता तत्काल खारेज गरिनेछ महामन्त्री विपुन कुमार आचार्यले भनेका छन् प्रचलित नेपालको कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत कदम भएको भन्दै पार्टी सदस्यता बारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन आयोगले दबाव दिएको छ राष्ट्रपालले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले थाल्यो अध्ययन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: सरकारले हालै लागू गरेको कालो सिसावाला गाड़ी प्रयोगमा रोक लगाउने नियम सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकै नेताहरूले उल्लंघन गरेका छन् राष्ट्रपति र प्रधानमन्त्री बाहेक अरूले कालो सिसावाला गाड़ी प्रयोग गर्न नपाउने कानूनी व्यवस्था छ सोही व्यवस्था अनुसार गृहमन्त्री सुधन गुरूङले कालो सिसा प्रयोग नगर्न निर्देशन दिनुभएको थियो गृहमन्त्रीको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन 7 प्रदेशमा सर्कुलर गरेको छ प्रधान कार्यालयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ असार 15 उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरूङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाड़ीमा राखिएको कालो सिसाको स्टिकर हटाइएको थियो गृहमन्त्री र सचिवको कालो सिसा हटाएसँगै मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव चढ़ने सरकारी गाड़ीको पनि कालो सिसा हटाइएको थियो असार 14 ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन शुरू गरेको थियो कम्पनीबाट कालो सिसा जडान भएका गाड़ीहरूको सिसा परिवर्तन गर्ने बारे ट्राफिक प्रहरीले गाड़ी विक्रेता कम्पनीहरूसँग छलफल गरेको छ तर गृहमन्त्रीको निर्देशन र ट्राफिक प्रहरीको अभियानको व्यवस्था गर्दै सत्तारूढ़ दल रासोपाका धेरै नेताहरूले कालो सिसा सहितको गाड़ी प्रयोग गरेको पाइएको छ। कालो सिसा गाड़ीमा प्रयोग गर्नु गैर कानूनी भएको स्वयं गृहमन्त्री गुरूङले बताउँदै आउनु भएको छ तर बुधबार रासोपा केन्द्रीय कार्यालय चमतीमा पदाधिकारी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका नेताहरूका धेरै गाड़ीमा कालो सिसा कायम रहेको देखिएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिसकेको भए पनि सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेदेखि सरकारकै मन्त्री सांसद र कार्यकर्ताको गाड़ीमा कालो सिसा प्रयोग भएको पाइएको हो। सत्तारूढ़ दलबाटै सरकारी नियमको उल्लंघन शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
2: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको सब स्टेशनको क्षमता नपुगेको ग्रिडमा समस्या आएको र मागभन्दा बढ़ी विद्युत उत्पादन भएकाले प्रणालीको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका जलविद्युत आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको हो। प्राधिकरणले प्रसारण लाइन वा सब स्टेशनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढ़ी हुने तथा प्रसारण लाइन र सब स्टेशनको क्षमता भने नपुग्ने भएकाले वर्षेनी वर्षा याममा प्राधिकरणले कन्टिन्जेन्सी रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष मोहन डागीका अनुसार हाल 30 भन्दा बढ़ी आयोजना कन्टिन्जेन्सीमा छन्। प्राधिकरणले प्रसारण क्षमता र सब स्टेशनको क्षमता हेरेर विभिन्न ठाउँका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिँदै आएको छ। मर्स्याङदी करिडोरको प्रसारण लाइन अभावका कारण दुर्दी 1, माथिल्लो दुर्दी ए, चेपी खोला, दुर्दी खोला, सुपर दुर्दी, न्यादी खोला लगायतका आयोजना लामो समयदेखि कन्टिन्जेन्सीमा छन्। कन्टिन्जेन्सीमा रहेका केही आयोजनालाई भने निर्देशन गएको छैन तर कन्टिन्जेन्सीमा नरहेका आयोजनालाई समेत उत्पादन घटाउन निर्देशन दिएको छ। इपानका अध्यक्ष डागीकै अनुसार 7.5 मेगावाटको अपर खोरुङ्गा खोला स्मल जलविद्युत आयोजना 7 वर्षदेखि कन्टिन्जेन्सीमै सञ्चालनमा छ। प्राधिकरणले प्रवर्धकलाई भन्यो विद्युत उत्पादन घटाउ शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: लगानीकर्ताले गुमाए 3.5 खर्बमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको नेतृत्वमा बलियो सरकार गठन भएपछि शेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो तर सरकार बनेपछि नेप्से निरन्तर ओह्रालो लागेको छ। नयाँ सरकार गठनपछि तीन महिनामा शेयर लगानी
2: पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजुद कानून संशोधन प्रक्रिया अघि बढाएको हो। जरूरी पक्राउ पुजी जारीको अवस्था भने व्यक्ति पक्राउ गर्न पाउने व्यवस्था प्रस्तावित छ। मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि विधेयकको मसौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको हो। विधिको दफा थप गरेर पक्राउ पूर्व उपस्थितिको सूचना दिन र उपस्थित नभएमा मात्र पक्राउ पर्ने व्यवस्था प्रस्तावित छ। अहिले अनुसन्धान गर्ने मुद्दा परिणत गरी किनारा लगाउनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

0: जबरजस्ती करोडी कसुरमा पीड़ित स्वयंले उजुरी दिएमा प्रहरी कार्यालयले तत्काल बयान लिई प्रमाणित गराउन जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने व्यवस्था प्रस्तावित थुन्सेक आदेश क्रममा पनि अभियुक्त थुनामा राख्नुको सट्टा विद्युतीय निगरानी प्रयोग गरी वा नगरी स्थान हद बाहिर जान नपाउने गरी आदेश गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। पक्राउ अघि उपस्थितिको सूचना दिनुपर्ने शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
1: आगामी आर्थिक वर्षको बजेटलाई लिएर प्रदेश सरकारहरू आन्तरिक किचलोमा फँसेका छन्। प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाइरहेका बेला उनीहरू भने बजेट विवादमा रूमल लिएका हुन्। गत चुनावमा नराम्रो पराजयपछि संघीय संसदमा सानो आकारमा खुम्चिएका पुराना दलहरूले प्रदेशमा भने अझै पुरानै पारा देखाइरहेका छन्। संघीय निर्वाचनमा नराम्ररी बढ़ारिएका दलहरू प्रदेशमा अझै सत्ता राजनीतिमै अल्झिएका हुन्। संघमा झण्डै दुई तिहाई बहुमत सहित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले एकल सरकार बनाए पनि सातवटै प्रदेश सरकार र सभामा भने पुराना राजनीतिक दलहरू मात्र छन्। प्रदेशमा नेपाली कंग्रेस र नेकपा एमाले सत्ता साझेदारी गरिरहेका छन्। बजेटबारे विपक्षी मात्रै होइन स्वयं सत्ता पक्ष नै प्रदेश सरकार विरूद्ध खनिएका छन्। केही प्रदेशमा उनीहरूबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा संसदमा त्यसमाथिको छलफल नै अघि बढ़न सकेको छैन। सत्ता पक्षकै असन्तुष्टिले प्रदेशसभा नै बन्धक बनेका छन्। बजेट विवाद प्रदेशमा पुराना दलहरूको पुरानै पारा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: वर्तमान सरकार गठन भए ता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेप मुक्त